0: आएर अनि मलाई तल ल्याइदिनु भयो। झन्डै उहाँहरू उकालो चाहिँ 3 घन्टा जति माथि जानुभएको थियो मलाई लिनको लागि, अनि त्यस पछाडि ओह्रालो आउँदाखेरि मलाई स्ट्रेचरमा बोकेर ल्याउनु भएको थियो। उहाँहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद।
1: नेपालमा हुने सड़क दुर्घटनाको उद्धारमा पनि नेपाली सेनाको भूमिका अग्रणी हुने गरेको छ। घटनाको प्रकृति हेरेर गोताखोर र विभिन्न तालिम प्राप्त जनशक्ति एवं स्रोत साधनहरू नेपाली सेनाले प्रयोग गर्दै आएको छ भने आवश्यकता अनुसार हप्तौसम्म उद्धार, उपचार र खोज जस्ता कार्यमा खटिँदै आएको छ। यसैको पछिल्लो दृष्टान्त हो केही हप्ता अघि सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाड़ी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ स्थित कर्णाली नदीमा खसेर भएको दुर्घटनामा गरिएको उद्धार।
2: उपसेनानी टेक बहादुर महतरा कालीदत्त गुल्मा दैलेख खबर आउने बित्तिकै तत्काल चाहिँ हामी कालीदत्त गुल्मा दैलेखबाट खट्यौं र 18 गते बेलुका 7-8 बजेसम्म खोजी कार्य भयो। 19 गते पनि हाम्रो गुल्मा कोही फौज मात्र खट्यो र 20 गते पछि चाहिँ कालीबहादुर सुर्खेतबाट एउटा टीम आयो। कालीबहादुरको टीमसँग गोथागोर सहितको विपद व्यवस्थापन गणको तालिम प्राप्त गोथागोर टोली आइसकेपछि 3 फोनले चाहिँ 2 ठाउँमा बेस स्थापना गरेर 2 ठाउँबाट निरन्तर खोजी कार्य कन्टिन्यू गर्यौं। त्यसपछि लगभग 11 दिन हामीले खोजी कार्य जारी राख्यौं। सो अवधिमा शुरूमा हामीले घटनास्थल नजिक लक्षित गरेर हामीले खोजी गर्यौं। वारी पारी कडा नदीको तीरमा पैदल ओपन आइटले हेर्यौं भने आँखाले सम्भव नहुने इलाकामा ड्रोन क्यामेराबाट भिडियोहरू खिचेर रबर बोटको माध्यमबाट सम्भावित खोजिम। त्यो सो क्रममा घटनास्थल भन्दा 500 मिटर तलतिर गाडीको सिटहरू भेटियो। घटनास्थलमा शुरूकै दिनमा एकजनाको लास भेटिसकेको थियो भने बिस्तारै 5 दिन 6 दिनको अवधिमा 4 जनाको चाहिँ सब भेटिएको छ र गाडी र 1 जना व्यक्ति चाहिँ अझै बेपत्ता रहेको अवस्था छ।
3: श्रोता, दुर्घटना पश्चात घाइतेहरूको जीवन रक्षाका लागि प्रत्येक सेकेण्डको महत्व हुन्छ। समयमै उचित उपचार नपाएमा सामान्य चोटपटकले पनि ज्यानै लिन सक्छ। यस्ता संवेदनशील घड़ीमा नेपाली सेनाको हेलिकप्टरबाट गरिने उद्धार दुर्गम क्षेत्रका नागरिकका लागि वरदान साबित भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी।
4: बझाङ जिल्ला हिमाली जिल्ला हो, यसमा एउटा साइपाल गाउँपालिका छ, अहिले पनि सड़क सञ्जाल नपुगेको अवस्था हो। जटिल भूगोलले गर्दाखेरि कुनै किसिमको दुर्घटना भइहाल्यो भने घर मुकाम पनि टाढा हुँदाखेरि हामीले हवाई सेवामा भर पर्ने अवस्था चाहिँ छ। म आएदेखि नै साइपाल गाउँपालिकामा 2 वटा जति घटना भयो, त्यो घटनामा पनि हामीले नेपाली सेनाको हेलिकप्टरबाटै पनि उद्धार गरेका थियौँ। उद्धार गरे बापत हामीले उहाँहरूको ज्यान चाहिँ जोगाउन सफल भयौँ। यहाँ जुन जीव दुर्घटना भएको थियो, जीव दुर्घटनामा चाहिँ एकदमै चिकित्सित घाइतेहरू थिए। त्यो चिकित्सित घाइतेहरूलाई एउटा घाइते त कति थियो भने 24 घण्टाभित्र हामीले उहाँलाई अपरेसन गर्न सकेन भने बाँच्नै नसक्ने अवस्था पनि थियो। त्यस्तो सिचुएसनमा नेपाली सेनाबाट चाहिँ हामीले जुन हवाई उद्धार गर्यौँ, उहाँहरूलाई नेपालगञ्ज र काठमाडौँ पुर्यायौँ र उद्धारको बापत चाहिँ कोही पनि व्यक्तिको अहिलेसम्म पनि दुःखद समाचार सुन्नु परेन। नेपाली सेनाले यो दुर्गम क्षेत्रमा जुन हवाई उद्धार कार्यक्रम गरेर चाहिँ एकदमै धेरै प्रभावकारी छ, धन्यवाद पनि दिन चाहन्छु।
1: त्यसो त नेपाली सेनाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुहरूको समेत उद्धार गर्दै आएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा आर्थिक वर्ष 2075-76 नेपाली सेनाले उद्धार गर्दै आएको छ।
3: आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म नेपाली सेनाले 14 वटा जिल्लाका जोखिममा परेका 33 जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ। यस किसिमका उद्धारले ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका धेरै आमा र शिशुको ज्यान बचाउन मदत पुगेको सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालकी सूचना अधिकारी अनिता गेवालीको भनाई छ।
5: वैशाख 21 गतेबाट अस्पतालको हेलिकप्टरमै ल्यान हुने गरी त्यसरी उद्धार शुरू भएको थियो। त्यो दिनबाट साउनको 2 गतेसम्मको डेटा हेर्दै गर्दा 27 जनाको उद्धार गरिएको रहेछ। संख्यात्मक हिसाबमा हेर्दाखेरि यति देखिन्छ। दुर्गम भूगोलको कारणले गर्दाखेरि र स्वास्थ्य सेवा र सुविधाको कारणले गर्दा जटिलतामा रहेछन् भन्ने यो तथ्याङ्कले पनि जनाउँछ एउटा कुरा। दोस्रो भनेको यहाँ आउँदै गर्दाखेरि असाध्यै जटिल अवस्थामा थोरै समय चुके पनि उहाँहरूको ज्यान नै तलमाथि हुन सक्ने सम्मको अवस्थाको बिरामीहरूलाई बचाएर पठाएको कन्डिसनले हामीलाई पनि एकदमै गर्व महसुस हुन्छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको भूगोललाई केन्द्रबिन्दु गरेर जुन नेपाली सेनाको सुर्खेतमा एयरबेस क्याम्प छ, यहाँ मार्फत इन्फर्मेसन आउँदै गर्दा अति दुर्गम क्षेत्रको समय पनि छोटो हुन जान्छ। यही स्ट्यान्ड बाई हेली रहनु र उहाँहरूको डेडिकेटेड टिमको कारणले गर्दाखेरि उहाँहरू समुद्री स्थानमा पुग्ने र बिरामीको समय त्यसरी नै उद्धार गर्न सक्ने कारणले गर्दाखेरि उपचारमा सहजता पाएको देखियो।
1: मनसुन शुरू भएसँगै देशका विभिन्न स्थानमा बाढ़ी, पहिरो र डुबानका जोखिमहरू बढ़ेका छन्। विपदको यस्तो चुनौतीपूर्ण समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचारमा नेपाली सेना अहोरात र खटिरहेको छ। पहिरोका कारण अवरूद्ध भएका राजमार्गहरू खुलाउने तथा बाढ़ी पीड़ित क्षेत्रमा तटबन्ध निर्माण लगायतका कार्यहरू गरी नेपाली सेनाले नागरिकको जीवन रक्षामा सहयोग पुर्याएको छ।
6: मेरो नाम श्री चाम्पाङ राई, फिलिम नगरपालिका। मेरो बुवा चाहिँ प्रेसरको रोगी हुनुहुन्थ्यो। 81 प्रेसरले हानेर हात खुट्टा नचल्ने अवस्थामा पुर्याएपछि चाहिँ 5 तर्फदेखि हामी इलामतर्फ हस्पिटल जाने क्रममा चाहिँ माइखोला भन्ने ठाउँमा चाहिँ बाटो बिग्रेर गाडीहरू जानु नसक्ने अवस्था थियो। बिरामी बोकेर हामीले हिँड्न सक्ने अवस्था नै थिएन त्यहाँनिर। त्यो अवस्थामा चाहिँ हाम्रो नेपाली सेनाको टोलीले सकुशल बुवालाई चाहिँ उद्धार गरिदिनुभयो र फर्किने क्रममा पनि फेरि नेपाली सेनाकै टोलीले हामीलाई उद्धार गर्नुभयो। यदि नेपाली सेना नभएको भए त्यहाँनिर उद्धार नगरेको भए यतिखेर अब बुवा पनि यस्तो अवस्थामा जाति हुनुहुन्थेन होला। समयमै पुर्याउन सफल भइयो। त्यस्तो विषम परिस्थितिमा पनि बिरामीलाई उद्धार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नेपाली सेनालाई।
3: नेपाल विभिन्न किसिमका विपदको उच्च जोखिममा रहेको तथ्यलाई दृष्टिगत गरी नेपाली सेनाले पूर्व तयारीलाई समेत प्राथमिकता दिएको छ। आकस्मिक विपदको प्रकृति फरक फरक हुने भएकाले सैनिकलाई पनि सोही अनुरूप प्रशिक्षण दिने गरिएको छ। यसै क्रममा नेपाली सेनाले विपद व्यवस्थापन निर्देशनालय अन्तर्गत 2 विपद व्यवस्थापन गण तैनात गरी दक्ष जनशक्ति उत्पादन तथा आवश्यकता अनुसार परिचालन गर्दै आएको छ। नम्बर 1 विपद व्यवस्थापन गणका सहसेनानी श्री विदु राणा,
7: विपद पछि कार्यको लागि पूर्व तयारीको रूपमा सबैभन्दा पहिला ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्यु भनेको सबै प्रकृतिका विपदहरू जस्तै भूकम्पबाट हुन सक्ने विपददेखि लिएर बाढीहरूदेखि लिएर पहिरोदेखि लिएर फायर फाइटिङदेखि लिएर सबै किसिमका कसरी गर्ने भन्ने सम्बन्धमा चाहिँ ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्युमा चाहिँ सिकाइन्छ भने सीएसएसआर तालिम कुनै पनि भवनहरू भत्कियो भने त्यस्तोमा फसेको व्यक्तिलाई के कसरी उद्धार गर्न सकिन्छ भन्ने तालिम भन्ने चाहिँ हामी सञ्चालन गर्ने गरेका छौँ। त्यसै फायर फाइटिङ भन्ने तालिम चाहिँ हामीले आगलागीको दौरान चाहिँ के कसरी प्रतिकार गर्ने भन्ने सम्बन्धमा चाहिँ फायर फाइटिङ र पानीमा उद्धार गर्नको लागि स्विफ्ट वाटर सर्च एन्ड रेस्क्यु भन्ने तालिम सञ्चालन गर्दै आइरहेका छौँ। त्यसै गरी बेसिक स्कुबा डाइभिङ पनि हामीले नदीदेखि लिएर पोखरीहरूमादेखि लिएर अन्य पानी जमेको छ त्यस्तो ठाउँमा चाहिँ कोही व्यक्तिहरू फँसेको छ भने बेसिक स्कुबा डाइभिङ गरेका जनशक्तिले चाहिँ हामीले उद्धार कार्यमा चाहिँ खटिने गरेका छौँ। त्यसै गरी सामुदायिक विपद प्रतिकार तालिम मासिक रूपमा चाहिँ विपद व्यवस्थापन अभिमुखीकरण कक्षाहरू गैर सैनिक व्यक्तिहरूलाई पनि सञ्चालन गर्दै आइरहेका छौँ। अन्तर्गतले आर्थिक वर्ष 2082 सालमा चाहिँ 4,440 जनालाई चाहिँ यस सामुदायिक विपद प्रतिकारको तालिमहरू चाहिँ सञ्चालन गरेका छौँ।
1: विपदमा परेका नागरिकको जीवनको रक्षा गर्नु सबै सरोकारवाला पक्षको साझा दायित्व हो। यही दायित्वलाई शिरोधार्य गर्दै नेपाली सेनाले विभिन्न निकायको सहकार्यमा आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म सवारी दुर्घटना तथा अन्य घटनामा परेका 83, घाइते तथा बिरामी 27, नदी तालमा डुबेका र फसेका 167, हिमपातमा फसेका 2 र बेपत्ता भएका 9 उद्धार गरेको छ।
3: यसैबीच नेपाली सेनाले 47 शव संकलन गर्नुका साथै 33 सुत्केरी र 32 अन्य घाइते तथा बिरामीको हवाई उद्धार गरेको छ। यो तथ्याङ्कले विपत्तिको घड़ीमा नेपाली सेनाको साथलाई प्रस्ट्याएको बताउनु हुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महत,
5: अरू गर्न नसकेको ठाउँमा पनि गएर अलिकति अप्ठ्यारा ठाउँहरूमा जटिल अवस्थामा पनि लास्टमा केही भएन भने चाहिँ कसको चाहिँ सहयोग माग्ने त कोसँग गुहार गर्ने भन्दा नेपाली सेना नै रहेको छ अहिलेसम्मको अवस्थामा। जस्तो अलिक दुर्गम ठाउँमा जहाँ चाहिँ गाडी जान सक्दैन होइन, हामी तुरुन्तै धेरैजना गएर उद्धार गर्न सक्ने अवस्था हुँदैन। त्यस्तो ठाउँमा खोजहरूमा पनि डुबान परेका, बाढीमा परेको, पहिरोमा परेकाहरूलाई, त्यसै गरी अब हिमालतिरको कुरा गर्दाखेरि हिम पहिरोमा परेकाहरूदेखि लिएर अलि जति निपर्न पर्नुहुन्छ त्यो सबैको देखि गर्ने काम, खोजी गर्ने काम नै नेपाली सेनाको महत्वपूर्ण भूमिका छ। उहाँहरूको कामलाई चाहिँ हामीले एकदमै सराहनीय रूपमा लिन्छ।
1: नागरिकको यही भरोसालाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो आवश्यकता र कठिनाईको प्रवाह नगरी जहाँ सहायताको खाँचो छ त्यहाँ पुगेर तत्काल उद्धार गर्दै आएको छ। यस किसिमको तत्परता र समर्पण धेरैका लागि जीवन रक्षाको बलियो आधार पनि बनेको छ।
8: श्रोता यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जम्मेदार सन्तोष बजगाईसँगै म प्राविधिक जम्मेदार सरिना सापकोटा पनि बिदा हुन्छु। नमस्ते।
9: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
10: अहिले बिहानको ठिक 6 बज्यो।
8: क्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जम्मेदार सन्तोष बजगाईसँगै म प्राविधिक जम्मेदार सरिना सापकोटा पनि बिदा

त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्रैकिंग प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनुभयो। समितिले घरायसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल ऑयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन समेत दिएको छ। यसैबीच प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाट परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनु पर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनु भएको छ। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता प्राप्ति खर्च र सुध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो। त्यसैले बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी वाग्रेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय

say samsadiye samiti mapuk kusha pratindi subhagwaraji bevastha tata shushasan samiti ko baitak ma akhtiyar ka kam kar bhai bare bhai ko chalpal ka kram ma yubise uthe ko sotar grasu prasabhapati robila michanili बैठक में प्रधानमंत्री को सचिवालय ने दबाव दिए को तरफ संकेत करते अनुसंधान अभियोजन जस्ता अख्तियार को काम में सरकार बात अवरोध सृजना कर अपराध भएको जनाउँदै त्यसमा अख्तियार ने आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नु भयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनु भयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार एकमा बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेका प्रकरणमा अनुसन्धान टुङ्ग्याएर अभियोजन गर्न दबाव दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासपाको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैंकमा गवर्नर डिप्युटी गवर्नर र सञ्चालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गवर्नर सहित सबै सञ्चालकको कार्यकाल 3 वर्ष तोक्ने र उनीहरूको कार्य क्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित

भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल।

0: از قانونی در زمانی تفاید دیدی بینی هرو
1: که تپای و تپای کو سمودای حریب جلوائی کوس گرین کلائمیت فاند کو سحیوگ مسان چالیت کنی آیو جنا باتا پراوید ہنو بھائی کو چا یس باتا تپای کو کھیتی پاتی बसोबास व दैनिक जीवन मा असर परेको छ।
0: चिन्ता नलिनुहोस्, तपाईको गुनासो सुन्ने ठाउँ छ।
1: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष गोप्य र निशुल्क रूपमा सुन्छन्।
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौ, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क CIM र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIM खबर .com तथा मोबाइल एप CIM र नेपाली पात्रबाट पनि वर्षदेखि रोकिएको विद्युत खरिद र बिक्री सम्झौता PPA खुलाउने भएको छ। प्राधिकरणको पहिलो पटक मापदण्ड समेत तोकेर PPA खुलाउने प्रक्रिया अघि बढाएको हो। ऊर्जा मन्त्री ब्राजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बिहिबारको बैठकले PPA खोल्नका लागि मापदण्ड बढाउन सञ्चालक र सदस्य अंशु किरण साईको संयोजकत्वमा πάσω το σύρπο σε με τη γατσαμγκαρίκωσα, πανί φάγουν τη χατζάρα ουναν ασύε τα πιπί τα παράικο τίου, όπως σε με τη μάμπη του δικά σε πιβάκα, ουπομάνε δε σε κουζά.

0: سرمست و دسیر پردگان که بپرسک کنیدیسک سدسی ساتی پر رانی برسدری کسر پیری واریو اندو کی مه راحت باتو می آلا پتر سرسک مکاسی رام دیگلی رول بابا تلک نبهای کو کبر سپیه کسر تبان گو پلکا پانچ اوه کو کتل بارا ما پهیرو گای کو آکتین بیتی سرگاپنی راحت سامگری پرید سما پوریون شکی کچاینا و پوکنی شدکنی پهیرو ککرن تاو تاو ما بگری کالی خدن نلتا کبگارا انی اتیا بسید سامگری بیز باتو می تنکیه گهون پهیرو پچی منسلی اوزاو سمیت گرن پای کچاینن پیرا جنکو جانی گری روپاگو تبان پاس کتل بارا ما گویگو پایرونی داشت پریوار بیستا بیت مکسن ایمالی ما صدسیت نبی کرن ترپن پرتیست مادر سرسک ما گنگا بیسیلی لکنو ایکوسا ایمالی ما پاکی صدسیت نبی کرن گرنی کریب آدھالی کاتی کو پایی کوسا دیزگاگی آبیان ما ساون سمتین لاک اونان ساتی هزار زن عربلی احمی اما کو ناگریک داما راتو کلمی هستاک سرد گریدی نبهای کو ها بیتری پرنما چاپیه کو خبر پنیر های کوسا بی پیر از مرگ جدولی کل باکنی بشی کندا دویلین مایسترون و دیگری دی سرسک ما نیمال کاتی و رانی لکن بایکو ها باری وادا تاب چیدی اونا ندی نگری کلاک و ستا ها باتا آت می درسم ما آگلو برکال اتحارا سرک بانا اونا لگیه کلی گریه کسا مینا دین دیکی دادو بانی نگا تاب بای کباری ما انیستی واری لیسندو بالچو بادی لیکن بای کو کبر سابی کسا کندرکو کاربای که بیچ را پرپا باگمتی پردیس سرکار ما سرسک ما کبر سابی کسا باگمتی پردیس سرکار ما را پرپا که تین جنا منتری وانی بسی باتی بیتر بیبات سرکی کسا ایمالی که کرن تبا مگر لی مکی منتری ما سمرتن گری کرا پر باسم زدی دلکه میدا ادب تبا لی تیر پاری کولی که گری کسا ابا دست اربا ما ایندن دیپو سرسک ما دیلی پولی لیلک نبای کو خبر پنی چاپیه گوچا ایندن اپر دیلیس آز بناونا نیپال آیل نگم لیچی دون کو لوت هرما گریب دست اربا روپنی اکو لگانی ما ادونیک ایندن دیپو نرمان سرگاری کولیچا ارتی کارو بردینیک ما پورجی که پچیس سایتا ارتاپی بی پانچ شهر ما پایجی پریاونی سرسک ما سرسدی دکالی لکنو بای کو کبر چاپیه کسا جنونگی پوی بانی پاس باگی پچی دوین ما جازر کو دول پاکو یاترا سرسک ما همانت
1: ایسا बुढेसकालमा पनि त्यो सजिलो हुने किसिमको होस् अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस् त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस् यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ
2: घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ बुहारीको लागि छोरीको लागि सबैको लागि बनाइन्छ तर आफ्नै लागि बुढोलीमा बसे कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
1: पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौ। पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। मैले मेरो वृद्धावस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
2: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कतिपय।
1: होइन, तैले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिले काहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्। त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि। त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
2: नेपालमा कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था अनुसन्धान अनुसार?
1: अब यो त 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ। र नि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ।
3: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्यापिङ शुरू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
3: एमालेमा सदस्यता नवीकरण 53% मात्रै। संघको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा गभर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गभर्नरहरूको असन्तोष।
4: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सदस्य सहितको शालिक। अण्डाको मूल्य फेरि बढ़्यो। वैदेशिक रोजगारीको भयावह चित्र। अघिल्लो वर्षको तुलनामा दोब्बर नेपाली विदेशी।
3: संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो। हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
4: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने। 20औं एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र। इंग्लिश प्रिमियर लीग आजबाट।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले फिटकौली.com मा छापिएको राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका नेता र विभिन्न राजनैतिक दलहरूले विगत 30-35 वर्षको उपलब्धि र इतिहासको अपमान भएको, आफूहरूलाई व्यवस्था गरिएको भनेर विभिन्न सभा समारोहमा भाषण गर्दै आएका छन्। एउटा खुल्ला क्षेत्र छ, दुईजना व्यक्ति वार पार समानान्तर भएर अगाडि बढ़दै गर्दा ती दुई बीच केही संवाद चलिराखेको जस्तो देखिन्छ र त्यसै क्रममा एकजना लामो नाग भएका जस्ता देखिने व्यक्ति छन्। उनले केही भन्दैछन् नजिकै रहेका अर्को व्यक्तितर्फ हेरेर। बीचमा चाहिँ यस्तो लेखिएको छ, 35 वर्षको उपलब्धि र इतिहासको अपमान भयो रे, त्यसो भए सम्मान गर्न लायक चाहिँ के छ त?
4: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिलपुका चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

सामाजिक रूपान्तरण हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: sip on the extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भन्ने हो भने यो पटक पटक त्यस्ता ठाउँहरूमा पहिरो गइराख्ने यस्तो स्थितिहरू भइराखेको अवस्था छ र हामीले बस्ती बसाउँदाखेरि पनि बिना प्लानिङका बस्तीहरू बसाएको कारण यो भनौँ न विपद प्राकृतिक विपदको पूरा स्टडी नगरिकन कहाँनिर के भइरहेछ यसमा चाहिँ सरकार स्थानीय निकाय र प्रदेश तीन तहकै सरकार अलिक बढी चनाखो भएर काम गर्नुपर्ने हुन्छ जुन चाहिँ मैले पटक पटक उठाउने पनि गरेको छु सदनमा यो तीन तहको सरकारको आफ्नो अधिकार क्षेत्र पनि एकदमै बाजिएको छ अनुसूचीमा र तपाईँको काम गर्ने बेलामा पनि एउटाले अर्कोलाई जिम्मा लगाएर या जिम्मेवारी तेर्साएर आफू चाहिँ उम्किने प्रयासहरू हुन्छ त्यो गर्नु हुँदैन तीन तहको सरकारले एउटा जिम्मेवारी बोध गर्नु पर्यो र विपद व्यवस्थापनको तयारी हाम्रो अलि कमजोर नै छ यो अहिलेको मात्र होइन पहिल्यैदेखि नै सो विपदको विपद आइसके पछाडि उद्धार गर्ने एउटा पाटो भयो होला तर विपद आउनुभन्दा पहिल्यै अनुमान गरेर हामीले के कदम चाल्न सक्छौँ र त्यस्तो ठाउँमा विपदको एकदमै जोखिममा बसेका नागरिकहरूलाई कसरी उद्धार गरेर जोखिम कम हुने ठाउँमा स्थानान्तरण गर्न सक्छौँ त्यतातिर पनि हामीले सोच बनाउन चाहिँ जरुरी छ।
1: अब एउटा कुरा छ नि अब पार्टीको कुरा गर्दै गर्दाखेरि तपाईँको पार्टी सभापति रवि लामिछानेजीले अस्ति सांसदहरू र मन्त्रीहरूलाई बोलाएर चाहिँ अलिकति मनमाझ्ने काम गर्नु भएको खबरहरू आए। पार्टी सभापतिले सांसदहरूलाई लगाम लाउन अर्थात पार्टीको विधानले सांसदलाई लगाम लाउन नसकिरहेको परिस्थिति हो पछिल्ला कतिपय दृश्यहरूलाई हेर्दाखेरि
0: होइन यस्तो हो पार्टीले भन्दा पनि संसदीय दलले नै हो सांसदहरूलाई परिचालन गर्ने पार्टीले संगठनलाई परिचालन गर्ने हो होइन र सभापतिको हैसियतले उहाँले चाहिँ सांसदहरूसित पटक पटक कहिले कुन प्रदेशको कहिले कुन प्रदेशको सांसदहरूसित छलफल गरिरहनु भएको छ र जसरी घटनाहरू भइराखेका छन् हामी संयमित हुनुपर्छ किनभने यो जनमतको कदर गर्नुपर्छ हाम्रा कमी कमजोरी छन् भने त्यसमा यथोचित छलफल हुनु पर्यो विषयवस्तुमा के भएको हो भन्ने नबुझिकन सिधै सरकारलाई आरोप लाउने यो विषय होइन हामीले गम्भीरताका साथ काम गर्नुपर्छ र यो जिम्मेवारीलाई चाहिँ गम्भीरताका साथ एउटा जिम्मेवारी बोध भएर पूरा गर्नुपर्छ भन्ने नै उहाँको ध्येय थियो सो त्यो हिसाबले नै एउटा यो सामान्य छलफलको रूपमा लिएर काहीँ न काहीँ सांसदहरूले म नै सर्वे सर्वा भन्ने हो भने पार्टी सबैभन्दा ठूलो हो किनभने हामीले जितेको पनि या हामी त्यो ठाउँमा पुगेको पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व भएर त्यहाँ पुगिराखेका छौँ भनेपछि पार्टीले गरेको बाचापत्र पार्टीले लिएका अवधारणाहरूको बारेमा पनि हामी जानकार हुनुपर्छ र त्यो सरकार पनि हाम्रो आफ्नै भएको भएर संसद पार्टी र सरकारको समन्वय चाहिँ एकदमै खुलेर हुनुपर्छ भन्ने विषयहरू नै उठान भएको
1: अब अहिलेको रूप परिस्थितिलाई हेर्ने हो भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सांसदहरू हुनुहुन्छ अर्थात संसदीय दलकै नेताकै कुरा गर्ने हो भने उहाँ निष्क्रिय हुँदाखेरि उहाँले पनि अब त्यो संसदीय दलको अभ्यास गर्न खोज्दै हुनुहुन्छ अनौपचारिक रूपमा भए पनि पार्टी सभापतिजीले किनभने पार्टीलाई त कमान्ड गर्नु पर्यो पार्टीलाई त अब होइन मन्त्री र सांसद बीचको चाहिँ सामिप्यतालाई चाहिँ एक ठाउँमा उभ्याउनु पनि पर्यो यो ग्याप बढ़िरहेको छ पार्टी र सरकार बीच भन्ने खालको छ महिना महिना एक दिन अनिवार्य पार्टी कार्यालयमा हाजिर हुनुपर्छ अब मन्त्रीहरू पनि भन्ने खालका विषय पनि आएका छन् ब्रिफिङका कुराहरू छन् भन्दा अलि लय गुमाउँदै गएको हुन् सांसदहरू
0: होइन लय गुमाउने भन्दा पनि त्यो लय चाहिँ टिकिराखोस् र त्यो लयमा काहीँ पनि दरार नआओस् भनेर पार्टी सभापतिले प्रयास गर्नु चाहिँ एउटा सकारात्मक कदम भन्छु होइन जस्तै हिजै मात्र पनि पार्टी नीति नागरिक संघको छलफलको कार्यक्रममा डाक्टर स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीलाई पार्टी अफिसमा बोलाएर नागरिक संघको त्यो चाहिँ नागरिकले पनि थाहा पाउनु पर्यो नि त सरकारले एक हिसाबले काम गरिराखेको छ तर के काम भइराखेको छ भन्ने कुरा चाहिँ थाहा नपाउँदाखेरिको अलि बढी अब्जस चाहिँ खेपिराखेको छ सरकारले सरकारले कयौं राम्रो कामहरू गरेको छ तर त्यसको कम्युनिकेशन ग्याप भइराखेको छ र मीडियामा चाहिँ जहिले पनि कसरी आउँछ या आम सामाजिक सञ्जाल तथा भनौँ न विभिन्न निकायमा चाहिँ मेरो पर्सपेक्टिभको हिसाबमा आउँछ र कहिलेकाहीँ मीडियाले पनि सत्य तथ्य बाहिर नल्याइदिँदाखेरिको अप्ठ्याराहरू छन् होइन जसो हिजै मात्रको कुरा गरौँ न अब जस्तो एनसेलले आफ्नो झनै चार पोइन्ट कति अर्ब चाहिँ बुझाउने विषय त यो त मिडियामा एकदमै व्यापक रूपमा आउनुपर्ने हो नि, मैले त्यति व्यापक रूपमा आएको पनि देखिनँ होइन। अब यस्ता विषयहरू छन् जुन सरकारले गरेका राम्रा गतिविधिहरू छन् त्यो बाहिर आउँदैन, तर नराम्रो एउटा सानो भयो भने पनि त्यसलाई चाहिँ अलिक बढी एक्जाजरेट गरेर आइराखेको स्थितिमा नागरिकको तहमा हामीले गरेका कामहरू चाहिँ कम्युनिकेट हुनु पर्यो भनेर हिजो पार्टीमा डाक्टर वाग्ले आउनु भएको थियो। आज अब सबैभन्दा बढी उद्योगको ग्यासको कुराहरू भइराखेको छ भनेपछि आज गौरी कुमारी यादव उद्योग मन्त्री नै पार्टी अफिसमा आएर नागरिकसँग संवादमा हुनुहुन्छ। त्यस्तै गरेर सांसदहरूसित पनि हामीले संसदीय दलमा मजाले मन्त्रीज्यूहरूसित ल सम्भवत सम्माननीयज्यू संसदीय दलको नेता हो, हामी सधैँ उहाँलाई संसदीय दलमा एक्सपेक्ट पनि गर्दैनौँ कि, किनभने उहाँ यति धेरै एक्जिक्युटिभ काममा व्यस्त हुनुहुन्छ। त्यही भएर त संसदीय दलमा उपनेता मुख्य सचेतक सचेतक दुवैहरू हुनुहुन्छ र सँगसँगै पार्टी सभापति पनि हुनुहुन्छ जो संसदीय दलको एउटा हिस्सा हो, तर उहाँले गर्ने छलफलहरू चाहिँ पार्टी सभापतिको हिसाबले गर्नुहुन्छ। त्यो कहिले पनि हामी भनौँ न आफ्नो चेन अफ कमान्डमा पनि ब्रेक गरेको छैनौँ। र अर्को चाहिँ तपाईँ
1: यहाँले भन्नुभयो प्रधानमन्त्री जी अब पार्टीका के अरे एक्जिक्युटिभ काममा चाहिँ एकदमै व्यस्त हुनुहुन्छ भन्दै गर्दाखेरि रोल्पा थवाङका 10 परिवारहरू कहिले खाद्यान्न आउँछ भनेर कुरिरहेका छन्, त्यहाँ फेरि समस्या छ।
0: त्यो विषयमा त मैले अहिले तपाईँकै यस्तो पपुलर कार्यक्रम मार्फत अहिलेसम्म पनि त्यहाँनिर हाम्रो उद्धारको विषयमा केही भएको छैन भने सम्बन्धित निकाय गृह मन्त्रालय लगायत सम्बन्धित निकायलाई यहीँ मार्फत पनि ध्यान आकर्षण गराएर मैले मेरो पहिलो जिम्मेवारीको रूपमा फेरि यो कार्यक्रमको अन्त्य हुने साथै सम्बन्धित निकायमा यसबारेमा के भइरहेको छ भनेर फेरि ध्यान आकर्षण गराउनेछु।
1: अब यो सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् भन्नुभएको छ पार्टी सभापतिजीले अख्तियारलाई, होइन अख्तियारलाई अस्ति बोलाएर कति 5-7 घण्टा केरकार गरेको विषय पनि सँगसँगै आएको थियो। तर आज अख्तियारलाई सरकारले आफ्नो काबुमा निगरानीमा वा चाहिँ धरपकड गर्न खोजेको हो र सभापतिजीले चाहिँ यस्तो निर्देशन वा यस्तो चाहिँ अनुरोध आग्रह गर्नुपर्ने समय अवस्था आयो।
0: अनि यो हिजो अब राज्य व्यवस्थाको छलफललाई लिएर तपाईँले भन्नुभयो होइन, त्यहाँ विभिन्न विषयहरू उठेका छन्। जस्तो अब एक हिसाबले सबै सांसदज्यूहरूलाई धरपकडको विषय चाहिँ उठाउनु भयो होइन, अनि सभापतिजीले यदि त्यस्तो भएको हो भने अब एज अ पार्टी सभापति किनभने सरकारमा पनि हाम्रै दलको नेतृत्व त छ भनिसकेपछि त्यस्तो छ भने ल कारवाही गर्नुहोस् भनेर उहाँले चाहिँ खुलेर कारवाही गर्नुपर्ने छ भने कारवाही गर्नुहोस् भनेको। र अर्को चाहिँ के हो भनेदेखि अख्तियारले 20 वर्षसम्म पनि एउटै मुद्दामा हामी हेरिरहेछौँ, राजनैतिक दल या त दलका नेताहरू इन्भल्भ भएको मुद्दामा चाहिँ हामीले हेरिरहेछौँ, सबुत प्रमाण कलेक्ट गरिरहेछौँ भनेर डिसिजनै नलिने, त्यो केसलाई फाइनलै नगर्ने भन्ने चाहिँ हुँदैन कि। सो त्यो हिसाबले पनि हामी चाहन्छौँ अख्तियार बलियो भएर सुशासनको पक्षमा काम गरोस् भन्ने, तर काहीँ न काहीँ त्यो राजनीतिक प्रभाव र दबाव चाहिँ जसले उहाँलाई नियुक्ति गरेको उहाँको त्यतातिरपट्टिको अलिक बढी लोयल्टी हो कि भन्ने देखिन्छ, जुन हुनु हुँदैन भन्ने लाग्छ मलाई चाहिँ। अब जसले नै नियुक्ति गरे पनि उहाँ त्यस्तो जिम्मेवार ठाउँमा आइसकेपछि उहाँले गरेका काम कारवाहीले गर्दाखेरि सुशासनको मापदण्ड पनि स्ट्रङ भएर जाने ठाउँ भइसके पछाडि कि चाहिँ उहाँले काम गर्न सक्दिन भन्ने छोड्न पर्यो होइन, होइन भने चाहिँ उहाँले जसले नै उहाँलाई एबीसी जसले नै नियुक्ति गरे भए पनि उहाँले सुशासनको पक्षमा नागरिकको पक्षमा काम गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: तर अहिले सरकार चाहिँ सुशासनकै पक्षमा छ, फेरि अस्ति मात्रै एउटा सुकुम्बासी बस्तीमा आत्महत्या भएको खबर पनि आएको छ, फेरि हिजो अस्ति मात्रै फेरि अर्कोले आत्महत्या गरेका खबरहरू छन्। सुकुम्बासी बस्ती व्यवस्थापनमा पनि सरकारको जुन तदारुकता थियो त्यसमा पनि अलिकति कतै राम्रो काम हुन सकेन कि, होइन जनताहरू चाहिँ किन निराश हुनुपर्ने, दुईटै नजिकको सरकारबाट जुन आशय आशाको होइन केन्द्र हुनुपर्ने ठाउँमा चाहिँ किन जनताहरू यति निराश छन्। विदेश जानेको संख्याको कुरा अझै गर्नुहोस्, राजधानी विभागमा गएर लाइन लागेका विषयहरू गर्नुहोस्। अहिले त एकताका प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भन्नुहुन्थ्यो घर घरमा ग्यासको पाइपलाइन पुर्याउँछु भनेर, तर राष्ट्रपतिको सरकार आएपछि त घर घरमा सिलिण्डरको लाइन पुग्यो भन्ने पनि होइन आलोचना कटाक्षी आइरहेका छन्। यसलाई किन व्यवस्थापन गर्न सकिएन?
0: होइन, यसमा जस्तो हामी अस्ति संसदीय दलमा पनि मान्य मन्त्रीज्यूले यसको बारेमा भन्नुभयो होइन, ग्यास पहिलाको भन्दा पनि बेसी आएको छ, कति चाहिँ हाम्रो त्यो जहाँनिर हामीले राख्नुपर्ने हो त्यो राख्ने ठाउँ पनि नबनेको भएर एउटा। अर्को चाहिँ हेर्नुहोस्, कहिलेकाहीँ हामीले हामीतिर फर्केर प्रश्न गर्दाखेरि नि खेमजी मान्छेले या त आम नागरिकले यस्तो हो भन्नुहुन्छ, एकदम निष्पक्ष भएर एकदमै आत्मालाई साक्षी राखेर भन्नुहोस् तपाईँको घरमा ब्याकअपमा कतिवटा ग्यास सिलिन्डर छ,
1: मैले त्यहाँ लाइन लाग्दाखेरि अस्ति म पनि लाइन लागे, मेरो रोल नम्बर 146 आएको थियो होइन, त्यहाँ लाइन लागे, म 146 रोल नम्बरमा करिब करिब 4 घन्टा बसे, मेरो अफिसमा जानुपर्ने थियो, समस्या भयो, एक दिन कुर्नु पर्यो, मेरो अर्को मान्छे नै थिएन लाइन बस्नु
0: पर्ने। तपाईँलाई म भन्दैछु जस्तो मेरो घरमा पनि मैले एउटा सिलिन्डर मात्र ब्याकअपमा राख्छु कि, तर हामी चाहिँ कस्तो छ भने बजारमा कृत्रिम अभाव हुने साथै यो हाम्रो ह्युमन नेचर पनि हो, एउटा सिलिन्डरले औसत व्यक्तिको घरमा या मेरो 5 जनाको परिवारको घरमा 1 महिना चल्छ भनिसके पछाडि त्यो 1 महिनाको अन्तिम अन्तिमतिर मैले एउटा ब्याकअप राख्छु जसले गर्दा मेरो 2 महिना चाहिँ रेगुलर चलोस् भनेर। तर हामी आफै पनि हेर्नुहोस् यो आफैले आत्मा आलोचना गर्ने आत्मा समीक्षा गर्ने विषय हो कि हामी कयौं व्यक्तिहरूको घरमा जसको पहुँच छ जसको सहजता छ उहाँहरूले कम्तीमा पनि 3, 4, 5 वटा सिलिन्डरसम्म पनि राखेको।
1: अनि मेरो प्रश्न कहाँनिर हो भने नि समस्या बास्कोटाजी, समस्या हुन्छ किनभने विश्वयुद्धमा छ, हरेक कुराहरू चाहिँ छन्, ग्यास आयात भइ नै रहेको छ, कतिपय रूपमा डिपोले कालोबजारी गर्ला के गर्ला, तर मलाई त्यहाँ त्यो ग्यास रोल नम्बर 146 आउँदै गर्दाखेरि कम्तीमा पनि त्यहाँ 3 देखि 4 घण्टा कुर्नुपर्ने स्थिति आयो। हामी त अनलाइन के अरे लाइन होइन अनलाइनको गफ गर्दैछौँ, त्यसलाई व्यवस्थित पार्न मर्निङ सो अज अफ द डे भन्दाखेरि त्यहाँ लाइन लाग्नुपर्ने व्यवस्थाको अन्त्य गर्नतिर ध्यान दिनुपर्ने, ग्यासलाई चाहिँ कसरी
0: मन्त्रीज्यूले भने अनुसारले हामीले भनौँ न भारतकै एक्जाम्पल लिएर पनि जस्तो सामान्य घरमा रेसिडेन्सियल पर्पजको लागि छुट्टै ग्यास र कमर्सियल पर्पजको लागि छुट्टै सिलिन्डरको व्यवस्था, त्यस्तै गरेर सबै सिलिन्डरहरूलाई चाहिँ तपाईँ भनौँ न एउटा हिसाबले व्यवस्थित गरेर कसको घरमा कतिवटा चाहिँ राखिएको छ भन्ने रेकर्ड सहितको काम अब केही काम गर्न समय लाग्छ र हामी नागरिकको तर्फबाट पनि त्यो लेभलमा हामी सचेत भइदिनु पर्ने चाहिँ हुन्छ र आउनलाई आइराखेको छ र वितरण प्रणालीमा पनि केही समस्या हो कि भन्ने पनि छ होइन। सो त्यो सबै समस्यालाई एड्रेस गर्नलाई टाइम लाग्छ र म चाहिँ यसलाई कहाँ पनि जोड्छु भन्दाखेरि नि नयाँ व्यक्ति ठ्याक्कै नयाँ ठाउँमा गएर काम गर्नलाई उसले त्यो संयन्त्र बुझेर काम गर्नलाई केही टाइम लाग्छ, त्यो गर्दै गर्दाखेरि यति धेरै विषयहरू आउँछन् कि त्यसलाई एकैचोटि ह्यान्डल गर्न अलिकति असहज परिस्थिति भएको र म के विश्वस्त छु भन्दाखेरि
1: सक्षमता देखाउन सकेन भने अर्को मान्छे जान्छ नि त होइन, सक्षमता त आफूले प्रदर्शन गर्नु पर्यो नि त।
0: त्यही भएर उहाँहरूले काम गरिरहनु भएको छ, त्यसमा पनि ढिलाइ भएको छ भने अस्ति संसदीय दलबाट जति सक्दो चाँडो तपाईँहरूले काम गर्नुहोस् र एकैचोटि मलाई के लाग्छ भने हाफ सिलिन्डरको विषयमा सबैलाई पर्याप्त पुगिराखेको थियो, एकैचोटि फुल सिलिन्डर बाँड्दाखेरि काहीँ न काहीँ समस्या आएको होला र आगामी दिनमा त्यस्ता समस्या नआउनको लागि मन्त्रीले काम गरिरहनु भएको छ र
1: यो देशमा त कस्तो गैर जिम्मेवारी पनि प्रस्तुत भयो भने नि समीक्षाजी, तपाईँले राम्रोसँग हेर्नु पनि भएको छ, मल छ जति पनि छ मल हामी वितरण गर्दैछौँ भन्ने, तर किसानले समयमा मल नपाउने, ग्यास जति पनि छ वितरण गर्दैछ, जो चाहिँ लाइनमा लाग्छ नि त्यसलाई पीड़ा थाहा छ क्या होइन, छोरा भोगभोगै कोठामा राखेर लाइन बस्नेको पीड़ा थाहा छ, अफिसको छुट्टी लिएर लाइन बस्नेको पीड़ा थाहा छ, यसमा जिम्मेवार हुनु पर्यो होइन, जनतालाई चाहिए यही त हो नि सुशासन भने यही त हो नि।
0: त्यसमा म तपाईँसित 100% एग्री, मेरै भनौँ न हाम्रै अफिसमा थाहा पाएको नजिकको साथीहरू सबैजना छुट्टी लिएर लाइनमा गइरहनु भएको छ, लाइन बस्दाखेरि कसैले 1-2 घन्टा लाइन बस्नुभयो भने तपाईँ आफैले भन्नुभयो, केही साथीहरूले हाम्रै सांसदहरू पनि लाइन बसेर लिइरहनु भएको छ 15-20 मिनटमा पनि पाइराखेको उदाहरणहरू पनि,
1: सांसदले त लाइन बस्नु पर्दैन होला, उहाँहरूले त मान्छे पठाउनु समस्या छ क्या,
0: सर्वसाधारणले पनि लाइन बस्ने हो, सांसदले नै लाइन बस्ने हो, हामी पनि त्यो अनुचित प्रभाव पारेर चाहिँ काहीँ पनि कामहरू गरिरहेका छैनौँ। एक अर्को कुरा चाहिँ नि तपाईँले मलको विषयमा जति नै मल ल्याए पनि नेपालमा अहिले पुग्नेवाला छैन, यो बटम लाइन हो हेर्नुहोस्। त्यही भएर मलको विषयमा हामीले अहिलेको सरकारलाई मात्र होइन, हामी त प्राङ्गारिक खेती प्रमोट गर्ने भएको हिसाबले जैविक मल उत्पादन कारखाना नेपालमै खोल्नुपर्छ भनेर पटक पटक विभिन्न सरकारहरूलाई भनेको र यो सरकारले केही पहल गर्न खोजिरहेको छ, हामीले प्रदेश र स्थानीय तहमालाई पनि जोडेर जैविक मल उत्पादन आफ्नै स्वदेशमा नगर्ने हो भने तपाईँ जति नै आयात गर्नुहोस् न मलले पुग्नेवाला छैन र मलका पनि आयात पहिलाको भन्दा बेसी भइराखेको छ, के अरे यो ठ्याक्कै पुर्याउने ठाउँमा चाहिँ अब भन्यो भने फेरि तपाईँहरू एकदमै काम गर्न आउनु भएको तपाईँहरू काम गर्नुहोस् न भन्नुहुन्छ होइन, तर स्थानीय प्रदेश मल ल्याउने मल ल्याएपछि वितरणको लागि प्रदेश र स्थानीयलाई जिम्मा दिने नै नीति छ, अब जिम्मा दिइसकेपछि प्रदेश र स्थानीयमा हाम्रो छैन, त्यहाँ पनि काहीँ न काहीँ असहयोग भएको छ, त्यही भएर मैले अस्ति संसदमा पनि के विषय उठाएको थिएँ भने अनुसूचीमा तपाईँहरूले जसरी साझा अधिकार र एकल अधिकार भनेर गोलमोटोल गरेर हामीले अनुसूची निर्माण गर्यौँ यसलाई पनि हामीले सच्याएर जानुपर्नेछ, केन्द्रको पनि अधिकार भनिएको छ, प्रदेशको पनि अधिकार भनिएको छ, स्थानीयको पनि अधिकार भनिएको छ, सबैजनाले आफ्नो अधिकार क्लेम गर्ने र नागरिकलाई चाहिँ त्यो डे टु डे लाइफको काम कारवाही या मल पाउने विषय अन्य विषयहरूमा चाहिँ असहज हुनु भनेको यो गलत हो। यसको सहजताको लागि हामीले यी विषयहरूलाई पनि एड्रेस गरेर जानुपर्छ भन्ने हो, होइन? र हेर्नुहोला तपाईँले अहिले झन्नै 34 अर्बको मल आउँदाखेरि पनि यस्तो हाहाकार भएको छ, भोलिको दिनमा 74 अर्बको मल आएछ भने पनि समस्या यही नै हो। त्यही भएर हामीले हाम्रो माटोको क्वालिटी पनि जोगाउनको लागि हामीले आफ्नै देशमा जैविक उत्पादन मल केन्द्र नबनाएसम्म यो समस्यालाई चाहिँ दिगो रूपमा हामी हल गर्न सक्दैनौँ, क्षणिक रूपमा हल गर्न सक्लौँ। दिगो रूपको लागि चाहिँ हामीले हाम्रै देशमा, म त केमिकल फर्टिलाइजरको कारखाना भन्दा पनि जैविक मल उत्पादन कारखाना 7 वटा प्रदेशमा स्थापना गरेर किसानलाई समयमै मल बिउ दिन सक्ने वातावरण या प्रणाली निर्माण गरे नगरेसम्म किसानले यो समस्या चाहिँ भोगिरहनुहुन्छ भन्ने लाग्छ।
1: हस् भास्करजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धेरै धेरै
1: वहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानून समिति सभापति समीक्षा बास्कोट आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: दिस होम इन्टरनेट।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद छ।
1: अब नेकपा एमालेको स्थिति हेर्ने हो भने त अब के भयो त, निर्वाचनको समीक्षा गर्ने कार्यदल गठन भयो, कार्यदलले चाहिँ प्रतिवेदन त लिएर आएको छ, तर त्यो प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो भन्ने कुरा आइरहेछ अहिले। किन चाहिँ यो सार्वजनिक भएन, यसको छलफल बहस चाहिँ किन टुङ्गिन सकेन?
2: यो छलफल भएर अन्तिम अवस्थामा पुगेको अवस्था छ, होइन? अब यो चाहिँ अब अध्यक्षले अध्ययन गर्दै हुनुहुन्छ होला। यसमा कस्तो छ भने हामी यो गरिरहेका छौँ, सबै कुराहरू भएको छ, तलबाट पनि सबैतिरबाट समीक्षा भएर आइसकेको छ। अब यही पहिलो हप्तामा सचिवालयको बैठक बस्ने भनेको छ, त्यस पछाडि दोस्रो तेस्रो हप्तातिर केन्द्रीय कमिटिको बैठक बस्ने भनेको छ। अब यसमा चाहिँ हामीभन्दा अरूलाई चासो छ क्या, अलिक बढी हामीलाई चासो हुनुपर्ने हो, होइन? नेकपा एमालेका
1: अध्यक्ष केपी शर्मा ओली पक्षलाई भन्दा पनि अर्को इतर पक्षलाई चासो धेरै छ।
2: होइन, चासो छ, खै कसलाई चासो छ म जान्दिनँ, तर नचाहिँदो खालको यसलाई चाहिँ अब उछाल पछाल गरिरहेको अवस्था छ। त्यो गर्नुपर्ने जरुरी छैन, हामी एकदम सही सलामत ढंगले यसको समीक्षा गर्छौं र यसलाई निकास पनि दिन्छौं, र जे जस्तो कारणले गर्दाखेरि अहिलेको अवस्था सिर्जना भयो। अब यो आम रूपमा भने एमालेको मात्रै समस्या होइन, सबै देशव्यापी रूपमै निर्वाचनको परिणामले एउटा परिस्थिति देखाएको छ, त्यसको समग्र मूल्याङ्कन गर्नुपर्ने हो पर्नेछ, आन्तरिक मूल्याङ्कन पनि गर्नुपर्नेछ, होइन? आन्तरिक कति कारण थिए, बाह्य कति कारण थिए, एल्गोरिदमले कति भूमिका निर्वाह गर्यो भन्ने कुरा। अब सबै त्यो एल्गोरिदमलाई मात्रै जिम्मा लगाएर पनि हुँदैन, आफ्ना पनि कमजोरी होलान्, होइन? त्यसले गर्दाखेरि ती सबै कुरामा नेकपा एमाले चुस्त दुरुस्त ढंगले समीक्षा गरेर अगाडि बढ्छ।
1: अब अहिलेको अवस्थामा चाहिँ नेकपा एमाले भित्रको बहुमत पक्ष भने चाहिँ पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ र उहाँहरूले अब विश्राम लिनुपर्छ भन्ने नै त हो नि, होइन? कार्यदलको मुख्य निष्कर्ष
2: मलाई थाहा छैन, त्यो चाहिँ अब कार्यदलले के निष्कर्ष निकाल्यो भन्ने बारेमा मैले जानकारी छैन मलाई, होइन? तर मलाई लाग्छ नेतृत्व परिवर्तन भन्ने बित्तिकै को नेतृत्व परिवर्तन हो त,
1: केपी शर्मा ओलीजीलाई विश्राम हो कि सम्मानजनक बहिर्गमन विसर्जन
2: होइन, अध्यक्षलाई मात्रै हो कि अथवा त्यो उपाध्यक्षहरू अथवा सचिवालयका अरू र सबैलाई हो कि, कसलाई चाहिँ विश्राम लिने भने हो त?
1: त्यसको मतलब पदाधिकारी लेभलका सबैलाई विश्राम लिनु पर्यो, होइन? नेतृत्व भने चाहिँ
2: होइन, नेतृत्व भने त त्यही त होला नि त, अनि आफै एक्लै अध्यक्षलाई जिम्मेवारी लगाएर अध्यक्षको कारणले गर्दाखेरि यस्तो भयो भनेर कोही मान्छे आएर नेतृत्व गर्दैमा यो आन्दोलन अगाडि बढ्छ त? मेरो विचारमा बढ्दैन। त्यसो हुँदाखेरि मैले पार्टीमा आफ्नो कुरा राख्दाखेरि पनि यही विषयमा राखिराखेको छु, होइन? अब विश्राम लिने हो, ठिक छ, अब एउटा उमेर समूहका मान्छेले विश्राम लिने हो भने विश्राम लिउँ, त्यसमा मै पनि विश्राम लिन सक्छु भनेको छु, होइन? त्यसले गर्दाखेरि अब यो नेतृत्व परिवर्तन भनेर चाहिँ अब भेकमा कुनै पनि कुरालाई गर्नु हुँदैन भन्ने कुरा हो मेरो चाहिँ, होइन? नेतृत्व परिवर्तन गर्ने बित्तिकै समस्याको समाधान हुँदैन नि, खास भनेको त के भने के कारणले यस्तो भयो भन्ने कुराको सही समीक्षा गर्न सक्यो भने अनि अगाडि बढ्न सकिन्छ कि।
1: तर अहिलेको अवस्थामा के छ भने नि, जब तत्कालीन बेला चाहिँ पार्टी अध्यक्ष नै प्रधानमन्त्रीत्वको कालमा जुन किसिमको जेएनजी विद्रोह भयो त्यस पछाडि चाहिँ अलोकप्रियता बढ्दै पनि गयो उहाँको नेतृत्वमाथि, र त्यसको मूल्य चाहिँ एमाले चुकाउनु पर्यो भन्ने खालको निष्कर्ष त हो नि त, होइन? पार्टी पंक्तिमा
2: होइन होइन, त्यस्तो होइन। किन होइन भन्दाखेरि त्यो एक खालका मान्छेले त्यो भने होला आफ्नो स्वार्थमा, तर त्यस्तो किन होइन भने यो नेपालमा लोकतन्त्र प्रजातन्त्रलाई कमजोर बनाउने मास्ने गरी गतिविधि भइरहेकै हुन्, होइन? त्यो चाहिँ विभिन्न बाहनामा, जस्तो यहाँ भ्रष्टाचार भयो, यहाँ अनियमितता भयो, यहाँ चाहिँ अब सुशासन भएन भन्ने विषयलाई उठान गरेर हुन पनि अब ती कतिपय कुरामा त्यो नभएको चाहिँ होइन, भएकै हो, तर त्यसको मतलब के भन्दाखेरि यसबिचमा 35 वर्षमा केही पनि भएन भएर भाष्य निर्माण गर्ने र अहिले पनि तपाईँहरूले सुनिराख्नु भएको छ 35 वर्षमा के गर्यो भन्ने खालको कुराहरू 35 वर्षमै भएको छ। यी सबै कुराहरू अहिले नेपालमा जुन ढङ्गको अहिले स्थिति छ, बाटाघाटा विकास निर्माणदेखि लिएर सबै सिस्टम डेभलप गर्ने कुराहरू पूर्ण रूपले गर्न सकिएन, त्यो बेग्लै कुरा हो, तर पनि यी सबै कुराहरू यसबीचमै भएका छन्। तर यसलाई चाहिँ अब गलत भाष्य निर्माण गरेर प्रजातन्त्र लोकतन्त्रकै खिलाफमा चाहिँ एउटा शक्ति आएर यहाँ चाहिँ यो वितण्डा मचाएको, यहाँले जेएनजी विद्रोह भन्नुभयो, त्यो कुनै जेएनजी विद्रोह सुद्रोह केही पनि होइन। यो के हो त भन्दाखेरि यो लोकतन्त्र प्रजातन्त्रका विरुद्धको अभियान थियो, किनभने सिंहदरबार किन जलाउनु पर्यो, के गरेका थियो सिंहदरबारले, होइन? यसले गर्दाखेरि यो कुरा के हो भन्दाखेरि यी सबै कुराको दोष चाहिँ केपी शर्मा ओली त होइन होला नि, केपी शर्मा ओलीले नेतृत्व गरेको कारणले गर्दाखेरि त होइन,
1: आक्रोशित नेतृत्वप्रति थियो नि त, आक्रोशित सरकारप्रति थियो नि त,
2: जस्तो एमाले मात्रै होइन, काङ्ग्रेस माओवादी सबका विरुद्धमा आए नि मान्छेहरू, उनीहरूको विरुद्धमा चाहिँ किन भएका थियो त्यसो भए?
1: कंग्रेसले नेतृत्व परिवर्तन गरि नै सक्यो होइन, नेकपा रिफर्म हुँदैछ,
2: होइन होइन, त्यो रिफर्म गरेर रिफर्म सिफर्म केही गरेका छैन काङ्ग्रेसले पनि, काङ्ग्रेसको पनि यहाँहरूले सुनिने राख्नु भएको छ होइन, काङ्ग्रेसको पनि अब एक खालको मान्छेहरू चाहिँ अब यो अदालतदेखि लिएर सारा घो गरिरहेछन्, तिनीहरूको पनि भद्रगोल अवस्था रहेको छ। त्यसो हुँदाखेरि मलाई चाहिँ मेरो भनाइ के हो भन्दाखेरि यो सबै कुराको मूल्याङ्कन चाहिँ सबैले आफ्नो भागमा कति पर्छ लिउँ भन्ने छ क्या।
1: अब अब कसको कसको भागमा चाहिँ लाउने, पदाधिकारीहरूको भागमा
2: होइन, कसको भागमा मैले अघि नै भनिन, मेरै भागमा पर्छ भने मैले पनि त त्यसको जिम्मा त लिनु पर्छ।
1: भनेपछि केपी ओलीको विकल्प छैन, त्यसमा चाहिँ धेरै लम्बा चौडा नगरे हुन्छ अहिले,
2: होइन विकल्प छैन अहिलेको अवस्थामा। त्यत्रो महाधिवेशन गरेर 75% भन्दा बढी प्रतिनिधिले छनौट गरेको नेतृत्व अहिले त्यति सजिलै एउटा फेसबुकका भरमा लेखेर अनि त्यस पछाडि त्यतिकै हल्ला गरेर नेतृत्व हुँदैन, परिवर्तन हुँदैन, त्यसले गर्दा केपी ओलीको विकल्प अहिले छैन।
1: तर प्रक्रियाबाट आयो भने चाहिँ उहाँ विदाई हुन तयार हुनुहुन्छ त्यसो भए?
2: स्वाभाविक हो, त्यो त एकदम स्वाभाविक हो, प्रक्रियाबाट जानु पर्यो।
1: प्रक्रिया भने अर्ली महाधिवेशन हुन सक्छ होइन, यदि त्यो बहुमत जुट्यो भने पार्टीमा त्यो हिम्मत राख्नु पर्यो होइन एउटा पक्षले,
2: अनि यसो त्यो त संविधान विधानमा किन लेखेको छ, त्यो विधानमा त्यही कारणले चाहिँ लेखेको, त्यस्तै विशेष परिस्थिति पर्छ भनेर लेखेको। तर अहिले त्यो अर्ली महाधिवेशनको पनि जरुरी छैन, केन्द्रीय कमिटीमा त्यसको छलफल हुन्छ। हाम्रो अहिलेको उच्च निकाय भनेको केन्द्रीय कमिटी नै हो, महाधिवेशन पछाडिको, त्यस पछाडि त्यहाँ केन्द्रीय कमिटीमा छलफल भएर केन्द्रीय कमिटीले जे निष्कर्ष निकाल्छ त्यसको आधारमा अगाडि बढ्नुपर्छ, हामीले निर्मम ढङ्गले समीक्षा गर्नुपर्छ भन्ने कुरा छ।
1: होइन, मैले एउटा कुरा आज उठाउँदै आएको छु, देवेन्द्र जालजी तपाईँ पनि भौतिक पूर्वाधार मन्त्री पनि बन्नुभयो होइन, केही समयको लागि भए पनि, तर बाटाघाटाहरू अलि राम्रा नहुँदाखेरि हेर्नुहोस् न, यो 13 जनाको ज्यान जाने गरी रोल्पाको थवाङ 5 कोटल 12 गएको पहिरोले 10 परिवार अहिलेसम्म विस्थापित रहेछन्, उनीहरू चाउचाउ र केको नुनको भरमा बचिरहेका छन् होइन, सरकारको मन्त्रीको टाउको दुख्दाखेरि चाहिँ हेलिकप्टर परिचालन हुन्छ, तर यस्ता ठाउँमा हेलिकप्टर किन जाँदैनन्?
2: यो कुरो तपाईँले जेन्युन कुरो उठाउनुभयो, तर म के भन्छु भने नि, प्राकृतिक प्रकोप भन्ने उस नि, तपाईँले पहिरोको कुरा गर्नुभयो नि,
1: होइन मृत्यु भएकाहरूको त अब के गर्नु बिचरा, होइन बाँचेकाहरूले त टाइममा खाने लत्ता कपडाहरू होइन,
2: बाटोघाटो नबनेको कारणले गर्दाखेरि पनि होइन यो कुरा, बनेका बाटा पनि भत्किन्छन् हेर्नुहोस् होइन, पहिरो आयो भने त बनेका बाटाहरू पनि भत्केर गएका छन् नि त, त्यसो हुँदाखेरि बाटोघाटो नबनेर पनि होइन। कुरा के त भन्दाखेरि नेपालको प्राकृतिक भूबनोट नै त्यस्तो छ क्या, त्यसले गर्दाखेरि यो समस्या पर्या हो। तर खालि के त भन्दाखेरि एउटा मन्त्रीलाई चाहिँ यसो भुँडी दुख्ने बित्तिकै हेलिकप्टर प्रयोग गर्ने अनि जनतालाई चाहिँ अब उचित उपचार नगर्ने भन्ने कुरो चाहिँ त्यो

0: काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ भ्रमणमा, सेना बाहेकका सुरक्षा निकाय अनभिज्ञ।
0: सत्तारूढ़ राष्ट्रवादको केन्द्रीय समिति बैठक शुरू, कंग्रेसको 15 महाधिवेशन रोक्ने माग लिएर संस्थापन इतर पक्ष अदालत जाँदै।
1: गरिमा चौधरीको हत्याबारे प्रशासनसँगको सहमति परिवारले मानेन, आमा बुबा धरनामा काठमाडौँमा प्रदर्शन।
0: वेस्ट बैंकमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति, तत्काल योजना फिर्ता लिन संयुक्त दवाब।
1: र अस्ट्रेलियामा जारी टप आइन टी20 क्रिकेटमा नेपालले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछु।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवनभरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह सपरिवार मुस्ताङको यात्रामा निस्कनु भएको छ। नेपाली सेना बाहेक कुनै सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई थाहा नदी प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै मुस्ताङका लागि निस्कनु भएको हो। मुस्ताङ किन जान लाग्नु भएको भन्नेबारे नेपाली सेना बाहेक कसैलाई पनि जानकारी दिएको छैन। मुस्ताङका प्रमुख जिल्लाधिकारी र प्रहरी प्रमुखले पनि आफूहरू प्रधानमन्त्री आउने कुरा संचार माध्यमबाट मात्र थाहा पाएको बताएका छन्। उहाँ पोखरा हुँदै मुस्ताङ जाने बताइए पनि गण्डकी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक दिपेन्द्र घटीले आफूलाई अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नभएको बताउनुभयो। तर प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुछ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्णको भिलेज बुक गरिएको बताइएको छ। प्रधानमन्त्रीको यस्तो भ्रमणलाई सुरक्षा निकाय र स्थानीयले चासोका साथ हेरेका छन्। वहाँ मुक्तिनाथ दर्शनका लागि निस्किएको अनुमान गरिएको छ। राष्ट्रपाभित्र अन्तर्द्वन्द बढ़िरहेको समयमा आजै केन्द्रीय समिति बैठकको पनि शुरू हुँदैछ। तर वरिष्ठ नेता समेत रहनुभएका शाह पनि मुस्ताङ हानिहरूलाई चासोका साथ हेरिएको छ।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाँदैछ। इतर समूहका नेता डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा हिजो बसेको इतर पक्षका नेताको बैठकले अन्तरिम आदेश माग्दै सर्वोच्च जाने निर्णय गरेको थियो। महाधिवेशन लगायत गतिविधि रोक्न माग गर्दै सर्वोच्च जाने तयारी भएको नेता रमेश लेखकले जानकारी दिनुभयो। आजै देउवा र पूर्णबहादुर खड्काको तर्फबाट दुईवटा रिट लिएर जाने गरी कानून व्यवसायले तयारी गरेको उहाँले बताउनु भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी रिटमा अदालतले निषेध दिएको अवस्थामा महाधिवेशन सम्बन्धी कुनै पनि गतिविधि अघि नबढ़ाउन माग गर्दै आएको छ। तर संस्थापनले असोज 16 महाधिवेशन गर्ने गरी तालिका नै संशोधन गरेर अघि बढ़ेपछि निर्वाचन आयोगको गए लगत्तै देउवा पक्ष सर्वोच्च जान लागेको हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समितिको बैठक शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको महामन्त्री विपिन कुमार आचार्यले बताउनुभयो। स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 अनुमोदन गर्ने, राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने र सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी बैठकका एजेण्डा छन्। यस्तै केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ। केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने आचार्यले बताउनुभयो।
1: सहकारी ठगीको आरोप खेपिरहेका सांसदलाई एमाले बागमतीमा मन्त्री बनाएको छ। ज्ञानबहादुर तामाङलाई मुख्यमन्त्री किरण थापा मगरले बिना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो। उहाँको जिम्मेवारी केही दिनमा तोक्ने बताइएको छ। तामाङमाथि तामाङ नेशनल नमोबुद्ध सहकारीको 2 अर्ब रूपियाँ हिनामिना गरेको आरोप छ। उहाँ सो सहकारीका संचालक हुनुहुन्छ। सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत 2081 पुस 29 समस्याग्रस्त घोषणा गरेको थियो।

0: 1979-1929 अध्यक्ष राज कुमार लामा छन्। त्यस अघि सहकारीको अध्यक्ष तामाङ थिए। सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका 9 थानसिंहमा 44 रोपनी जग्गा खरिद गर्नुभएको थियो। नेशनल नवबुद्ध बचत तथा ऋण सहकारीका 964 सदस्यले 1,08,64,00,000 रूपियाँ माग दावी गरेका छन्।
1: बाराको जितपुर सिमारा उपमहानगरपालिका 1-3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा अवरूद्ध वीरगंज पथलय सड़क आज पनि खुलेको छैन। गैराती स्थानीय प्रशासनसँग स्थानीयले सहमति गरेको भए पनि मृतकका आमा बाबुले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नहुने भन्दै सड़क छाड्न नमानेपछि सड़क नखुलेको हो। गरिमाको आमा बुवा सहित आफन्तले सड़कमै धरना दिएपछि सड़क खण्ड 3 दिन यता अवरूद्ध छ। मृतक आफन्तले आफूहरूलाई थाहा नदी प्रशासनले राजनैतिक दलका मानिसहरूसँग सहमति गरेको आरोप लगाएका छन्। गृहमन्त्री सुदन गुरूङ र कानून मन्त्री सोभिता गौतम आएर नेपालको कानून संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोज चौधरीको माग छ। मृत्युदण्डको व्यवस्था कानूनमा गर्नुपर्ने मृतकका आफन्तले बताइरहेका छन्। यसैबीच बालिका चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ। अधिकार कर्मी र आफन्तहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले गरिमालाई न्याय दिए लगायतका प्ले कार्ड प्रदर्शन गरेका छन्।
0: बाजुराको गौमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। हिजो दिउँसो अप्रेल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पूर्णिमल बोहरा र 38 वर्षीय बुद्धि बोहराको 3 तले घर पूर्ण रूपमा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर शाहीका अनुसार दुवै घर परिवारका सामान पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकोले 14 घरका 115 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। उनीहरूलाई अस्थायी टहरामा सारिएको छ। पुरिएका सामग्री निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिनुभएको छ।
1: जापानिज इन्सेफ्लाइटिसबाट झापामा 6 जनाको मृत्यु भएको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़दै गएको हो। मेचीनगर नगरपालिका 8-64 वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएपछि जिल्लामा ज्यान गुमाउनेको कुल संख्या 6 पुगेको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको थियो। हालसम्म 4 महिला र 2 पुरूषको मृत्यु भइसकेको छ। यो सँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट संक्रमितको संख्या 11 पुगेको छ।
0: नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य उकालो लागेको छ। सुनको मूल्य आज प्रति तोला 3,300 र चाँदीको मूल्य 130 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज थापाल सुनको मूल्य प्रति तोला 3,16,700 कायम भएको छ। चाँदीको मूल्य प्रति तोला 4,985 रूपियाँ निर्धारण भएको छ। हिजो सुन अघिल्लो दिनको तुलनामा प्रति तोला 6,000 बढ़ीले बढ़ेर 3,13,400 र चाँदी प्रति तोला 4,855 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज 1 अंश सुन 4,540.18 र चाँदी 68.92 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। जाजरकोट नलगाड नगरपालिका 7 दाने पिपल स्थित डोल्पा जाजरकोट सड़क खण्डमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। 6 जना घाइते भएका छन्। हिजो साँझ भएको दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 25 वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो।

0: दुर्घटनामा घाइते हुनेमा नलगाट नगरपालिका 10 बस्ने 26 वर्षीय गणेश ध्यार, 26 वर्षीय मानबहादुर बोहरा, 40 वर्षीय सम्झना गहतरा, 30 वर्षीय राजेन्द्र ध्यार, 52 वर्षीय रत्नाकुमारी बोहरा र 16 वर्षीय निखिल सुनार छन्। नलगाट नगरपालिका 9 तात्राबाट दल्लीतर्फ आउँदै गरेको लु 1/82/27 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको थियो। यस्तै सर्लाईमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। हरिपुरवा नगरपालिका 3 काभ्रेस्थान स्थित धनकौल पर्सा भित्री सड़क खण्डमा मोटरसाइकल दुईवटा एक आपसमा ठोकिँदा J11P1213 नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुरवा नगरपालिका 3 बस्ने 40 वर्षीय करी पम्रियाको उपचारको क्रममा मृत्यु भएको हो। प्रदेश 202003P1175 नम्बरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका 15 सुकनाहा बस्ने 45 वर्षीय चन्द्रेश्वर राय चन्द्रेश्वर दास घाइते भएका छन्। घाइतेको जनकपुर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले रणनीतिक महत्वको वेस्ट ब्याङ्क क्षेत्रमा करिब 1200 नयाँ घर निर्माणको योजना बनाएपछि उसका प्रमुख सहयोगी राष्ट्रले कड़ा आपत्ति जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै यस निर्णयलाई अस्वीकार्य भनेका छन्। साथै इजरायललाई ती योजनाहरू तत्काल फिर्ता लिन पनि आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार त्यहाँका इजरायली बस्तीहरूलाई अवैध मानिन्छ। अन्तर्राष्ट्रिय दबावका कारण इजरायलले जेरूसलमको पूर्वमा रहेको E1 क्षेत्रमा निर्माण गर्ने योजनालाई धेरै दशकदेखि रोक्दै आएको थियो। धेरै देश र प्यालेस्टिनीहरूको भनाईमा त्यहाँ निर्माण भएमा दुई राष्ट्र समाधानको सम्भावनामा ठूलो धक्का लाग्नेछ। यसले वेस्ट ब्याङ्कलाई प्रभावकारी रूपमा दुई भागमा विभाजन गर्ने र पूर्वी जेरूसलमलाई अलग अलग पार्ने उनीहरूको बुझाइ छ। युरोपेली देशहरू र क्यानाडाले जारी गरेको संयुक्त वक्तव्यमा वेस्ट ब्याङ्कमा अहिले गम्भीर अस्थिरता रहेको, सर्वसाधारण विरूद्ध इजरायली हिंसा प्रत्याशित स्तरमा पुगेको र प्यालेस्टिनी अर्थतन्त्रमा पनि गम्भीर प्रतिबन्धहरू रहेको समयमा यस्तो निर्णयले निकै दुःखद भएको बताएका छन्।
0: र अब खेल समाचार। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप 20T20 सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। दिउँसो 2:15 हुने आफ्नो पहिलो खेलमा नेपालले आयोजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। अनिल शाह नेतृत्वको नेपाल ए टोलीले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो। एन्टीको कप्तान डार्सी सर्टसन लगातार दोस्रो संस्करण खेल्न लागेको नेपाल गत संस्करणमा एन्टी स्ट्राइकसँग 42 रनले पराजित भएको थियो। नेपाली प्रतियोगितामा 6 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एन्टी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स, होबर्ट हुरिकेन्स, एसईटीसी कमेट्स, किंग्समेन र भिक्टोरिया विरूद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै भदौ 8 हेरिकेन्स, भदौ 10 एसईटी, भदौ 11 किंग्समेन र भदौ 13 गते भिक्टोरिया विरूद्ध खेल्ने तालिका रहेको छ। अनिलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, लोकेश बम, त्रितराज दास, मयन यादव, पवन सराफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शहाब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ भ्रमणमा सेना बाहेकका सुरक्षा निकाय अनभिज्ञ।
1: सत्तारूढ राजसभाको केन्द्रीय समिति बैठक शुरू, कंग्रेसको 15 महाधिवेशन रोक्ने माग लिएर संस्थापन इतर पक्ष अदालत जाँदै।
0: गरिमा चौधरीको हत्याबारे प्रशासनसँगको सहमति परिवारले मानेन, आमा बुवा धरनामा काठमाण्डुमा प्रदर्शन।
1: वेस्ट ब्याङ्कमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति, तत्काल योजना फिर्ता लिन संयुक्त दबाव।
0: र अस्ट्रेलियामा जारी टप एन्टी 20 क्रिकेटमा नेपालले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा छ।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।

0: त्यस्तै भयो भने यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

करुणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बुहारासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण। बाढ़ी पहिरो पीड़ितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कड़ा कार्यवाहीसम्मका माग।
0: मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय कार्यदल गठन। सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति बनाइयो।
1: डीडीसीद्वारा पहिलो पटक विदेशमा घिउ निर्यात, पहिलो चरणमा 500

0: अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी क्यू मध्य पूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। आज नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घ्यू दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घ्यू निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले मध्य पूर्वका सबै देशमा डीडीसीको घ्यू निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो। वार्षिक 50,000 किलो 50 टन निर्यातका लागि सम्झौता भइसकेको उहाँले बताउनुभयो। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढ़ाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने महाप्रबन्धक पाण्डेले बताउनुभयो। यो निर्यात माग अनुसार हप्तै पछि पनि हुन सक्नेछ। डीडीसीले मध्य पूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ। महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुनेछ।
0: काठमाडौँको संखमूल स्थित भ्याली बोइज होस्टेलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। ताङको घोराही उपमहानगरपालिका 17 घर भई होस्टेलमा बस्दै आएका 22 वर्षीय बसन्त कालाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही होस्टेलमा बस्ने 12 कलैया उपमहानगरपालिका 3 घर भएका 18 वर्षीय शेखर यादव र 20 वर्षीय प्रमित पटेलले आज धारिलो हतियार प्रहार गरेका हुन्। घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मेन भवन स्थित सिभिल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो। घटनामा संलग्न शेखरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमितको खोजी भइरहेको जनाएको छ।
1: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पर्सी आइतबार विश्वासको मत लिनुहुने भएको छ। हिजो मात्र नियुक्त मुख्यमन्त्री थापा मगरले 3 दिनमा प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेपालको संविधानको धारा 168 धारा 4 तथा प्रदेशसभा नियमावली 2074 नियम 143 बमोजिम विश्वासको मुख्यमन्त्री थापा मगरले मतको प्रस्ताव पेश गर्नुहुने बागमती प्रदेशसभा सचिवालयले आज एक विशेष सूचना प्रकाशित गरी जानकारी गराएको छ। प्रदेशसभाको बैठक पर्सि दिउँसो 1 बजे शुरू हुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको आफ्नो एउटा विशेष युनिट बन्द गर्ने निर्णय गरेको छ। यो युनिटले विगत करिब 1 वर्षदेखि ड्रोन निर्माण, तिनको प्रयोग तथा युद्धका क्रममा ड्रोन विरूद्ध अप्नाउनु पर्ने रणनीतिबारे अनुसन्धान प्रयोग गर्दै आएको थियो। अब यसलाई पुनः परम्परागत एयरबोर्न इन्फेन्ट्री बटालियनका रूपमा काम गर्न निर्देशन दिइएको छ। यो युनिट इटाली र जर्मनमा तैनात 173 एयरबोर्न ब्रिगेडको हिस्सा हो। गत वर्ष नोभेम्बरमा करिब 600 सैनिक रहेको उक्त बटालियनलाई विशेष रूपमा ड्रोन युद्धका निम्ति तयार पारिएको थियो। यसको उद्देश्य आवश्यक परेको अवस्थामा जुनसुकै युद्ध क्षेत्रमा प्रयोग गर्न सकिने ड्रोन सम्बन्धी प्रविधि र रणनीति विकास गर्नु रहेको थियो। अमेरिकी सेनाले रूस र युक्रेन बीच लामो समयदेखि जारी युद्धमा ड्रोनको व्यापक प्रयोग बाट सिकाई हासिल गर्न यो प्रयोग शुरू गरेको थियो। युक्रेनले युद्धमा कम लागतका विशेष गरी एफपीभी ड्रोनको व्यापक प्रयोग गर्दै आएको छ।
1: टप एण्ड टी20 सीरिज अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। अस्ट्रेलियाको डार्विनमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

0: आज अवस्थामा नेपालले 13 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 76 रन बनाएर खेलिरहेको छ। नेपालका अनिल शाह नेतृत्वको मैदानमा उत्रदा एनटीको कप्तानी डार्सी सर्टले गरिरहेका छन्। लगातार दोस्रो संस्करण खेल्न लागेको नेपाल गत संस्करणमा एनटी स्ट्राइकसँग 42 रनले पराजित भएको थियो। नेपाल एनटी स्ट्राइकसँग आज गत सिजनको हारको बदला लिने योजनामा हुनेछ। नेपालले प्रतियोगितामा 6 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एनटी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स, होबर्ट हुरिकेन्स, एसीटी कमेन्ट्स, किङ्स मेन र भिक्टोरिया विरूद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले भोलि बंगलादेश हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले गराए सरकारको ध्यान आकर्षण। बाढ़ी पहिरो पीड़ितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कड़ा कार्यवाहीसम्मका माग।
1: मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय कार्यदल गठन। सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति बनाइयो।
0: डीडीसीद्वारा पहिलो पटक विदेशमा घिउ निर्यात, पहिलो चरणमा 500 किलो दुवै पठाइयो।
1: युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको विशेष युनिट बन्द गर्ने अमेरिकाको निर्णय। पुनः परम्परागत एयरबोर्न इन्फ्यान्ट्री बटालियनका रूपमा काम गर्न निर्देशन।
0: र टप एन्टी ट्वान्टी क्रिकेटमा एन्ट्री स्ट्राइक विरूद्धको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अवसरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

चिल्लो का छ तिम्रो लागि मुटु परि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता टुरिस्ट बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेल्प गर्

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: सतीश त त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
1: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
0: जे पाए त्यही खालास अनि रोगले समात्ला
1: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
0: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं सार्वजनिक नीति निर्माण सम्बन्धी खबरबाट सरकारको सार्वजनिक नीति निर्माण प्रक्रियालाई प्रमाणमुखी र तथ्यपरक बनाउन नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धान र नीतिगत बहसलाई तीव्र पारेको जनाएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरिएको पाक्षिक प्रगति विवरण अनुसार प्रतिष्ठानले शिक्षा घरेलु हिंसा पिछड़िएको वर्गको पहिचान र प्रत्यक्ष वैदेशिक लगानी सहित विभिन्न क्षेत्रका 8 अध्ययन प्रतिवेदनलाई आन्तरिक तथा विज्ञ समीक्षाका लागि पठाएको छ यसै गरी संस्थागत स्मृति कायम राख्न सार्वजनिक खर्च व्यवस्थापन र निजामती सेवामा ज्ञान हस्तान्तरण सम्बन्धी प्रतिवेदनहरू अनलाइन प्रकाशन गरिएका छन् भने 2 दशक पुरानो लागू औषध नियन्त्रण नीति परिमार्जनका लागि सरकारवालासँग नीति सम्वाद सम्पन्न भएको छ
5: सरकारले रासायनिक मल आपूर्तिको चुनौती समाधान र डिजिटल शासन प्रवर्धनका लागि छुट्टा छुट्टै 2 समिति गठन गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार मल संकटको आपतकालीन तथा दीर्घकालीन समाधान सिफारिश गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा 12 सदस्यीय कार्यदल बनाइएको छ जसले 60 दिनभित्र प्रतिवेदन पेश गर्नेछ यसै गरी सरकारी सेवामा विद्युतीय प्रणाली विस्तार गर्न सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापनाका लागि सहसचिवकै समयजगतमा 6 सदस्यीय समिति गठन भएको छ 30 जना कर्मचारी र कार्यकारी निर्देशक रहने उक्त केन्द्र मार्फत प्रविधि मैत्री सेवा प्रभावलाई व्यवस्थित गरिनेछ साथै नागरिकले तत्काल महसुस गर्ने 65 अवधारणाको मस्यौदा सबै मन्त्रालयमा कार्यान्वयनका लागि पठाइएको छ
2: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट प्राप्त नेपाल विशेष सेवा ऐन 2082 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ सभाध्यक्ष नारायण प्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री मातहत राख्ने प्रावधानमा सांसदहरूको मत विभाजित भएको छ केही सांसदहरूले शक्ति केन्द्रीकरण हुने र निकाय अस्थिर बन्ने भन्दै विरोध जनाएका छन् भने केही सांसदहरूले कानूनी सामञ्जस्यताका लागि विधेयक आवश्यक रहेको दावी गरेका छन् कानून मन्त्री सुविता गौतमले पेश गर्नुभएको यस विधेयकमाथि अब दफावार छलफल हुनेछ राष्ट्रिय सभाको अर्को बैठक आगामी मंगलबार बस्नेछ
5: प्रधानमन्त्री बालेन्द्र शाह भ्रमणका क्रममा आज सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको छ कास्कीको माछापुछ्रे गाउँपालिका 6 अस्तामा स्थित अन्नपूर्ण इको भिलेज रिजोर्टमा बास बस्नुहुने प्रधानमन्त्री भोलि शनिबार मुस्ताङ जाने कार्यक्रम छ कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालका अनुसार यो नितान्त पारिवारिक भ्रमण भएकाले कुनै औपचारिक कार्यक्रम तय भएको छैन तर जिल्लाको सुरक्षा व्यवस्था पूर्ण रूपमा चुस्त बनाइएको छ
2: प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको 3 सदस्यीय न्यायाधीशको टोली पनि पोखरा पुगेको छ न्यायाधीशहरू विनोद कुमार शर्मा सारंगा सुवेदी तथा मुख्य रजिस्ट्रार विमल पौडेल सहभागी हुनुहुन्छ प्रधान न्यायाधीश सचिवालयका अनुसार टोलीले उच्च अदालत पोखरा पोखराको अस्थायी इजलासका साथै कास्की स्याङ्जा र बागलुङ जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम रहेको छ अनुगमन पश्चात टोली आगामी आइतबार काठमाडौँ फर्कनेछ
5: निर्वाचन आयोगले गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा र आवश्यक सुधारबारे छलफल गरेको छ छलफलका क्रममा गृहमन्त्री गुरूङले विगतका चुनावका समस्या समाधान गर्दै विदेशमा रहेका तथा आफ्नो क्षेत्र बाहिर रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गराउन कानूनी र प्राविधिक तयारी थाल्न आग्रह गर्नुभयो प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन कानूनी संस्थागत र प्राविधिक तयारी भइरहेको बताउँदै आवश्यक स्रोत साधन तथा जनशक्ति उपलब्ध गराइदिन सरकारसँग विश्वास व्यक्त गर्नुभयो भएको छ। यसैबीच निर्वाचन आयोगले आगामी असोज 1 गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जनाउँदै विवरण अध्यावधि गर्न नागरिकलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार त्रुटि सच्याउन, विवाह वा बसाइसराय अनुसार ठेगाना मिलाउन र नामावलीबाट दोहोरो नाम हटाउन अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निवेदन दिन सकिनेछ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा तयार पारिएको स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा 2083 स्वीकृत गरेको छ। निर्वाचन लक्षित अभिमुखीकरणका लागि 460 गाउँपालिकामा केन्द्रीय सदस्य तथा सांसदहरूलाई परिचालन गरिने राष्ट्रपाले जनाएको छ। बैठकले राइट टू रिकल सम्बन्धी दस्तावेज तयार पार्न 11 सदस्यीय समिति गठन गर्नुका साथै जगदीश खरेललाई प्रवक्ता, डाक्टर मनोहर प्रधानलाई कोषाध्यक्ष र विभिन्न केन्द्रीय विभागहरूमा नेतृत्व चयन गरेको छ। साथै आगामी असोजदेखि स्वतन्त्र नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने र मध्य प्रदेशमा सांगठनिक अडिटपछि मात्र अधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय पनि पार्टीले गरेको छ।
5: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्णय बदर गर्न र तत्कालका लागि महाधिवेशनका सम्पूर्ण गतिविधि रोक्न अन्तरिम आदेशको मागसहित वारेस मार्फत रिट पेश गरिएको हो। विशेष महाधिवेशन र आयोगको निर्णयबारे पुनरावलोकन अनुमति भइसकेकाले अदालत प्रशासनले आज उक्त रिट निवेदन अध्ययनका लागि राखेको छ। बीचमा सार्वजनिक विदा परेकाले यसबारे सोमबार मात्र निर्णय हुने सर्वोच्चले जनाएको छ। यस्तै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि छुट्टै रिट लिएर सर्वोच्च जाने तयारीमा हुनुहुन्छ।
2: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। एमाले, नेकपा र राप्रपाका गरी 63 सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले मत लिनका लागि संसद सचिवालयमा पत्राचार गर्नुभएको छ। संविधानको धारा 168 उपधारा 2 बमोजिम भदौ 3 गते दावी पेश गर्नुभएका थापालाई हिजो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो।
5: यसै गरी लुम्बिनी प्रदेशमा सत्तारूढ़ दलबीच 9 मन्त्रालयको भागभण्डा टुंगिएको छ। सहमति अनुसार मुख्यमन्त्री सहित एमाले 4, नेकपाले 3 र जसपा नेपालले 2 मन्त्रालय पाउनेछन्। मन्त्रालयको संख्या बाँडफाँड निश्चित भए पनि कुन दलले कुन विभागीय जिम्मेवारी सम्हाल्ने भन्ने टुंगो लाग्न र मन्त्री परिषद विस्तार हुन बाँकी छ। नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले नाम छनौटमा सकस परिरहेको छ भने जसपा नेपालमा पार्टी केन्द्रको निर्देशन विपरीत प्रदेश सरकारलाई विश्वासको मत दिएको भन्दै केन्द्रीय महासचिव र प्रदेश संसदीय दलका नेताबीच एकअर्कालाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेको छ। मन्त्रीहरूको नाम र विभागीय जिम्मेवारी टुंगाएर आउँदो सोमबारसम्म मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यको तयारी छ।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ शिक्षा विधेयकका लागि राय सुझाव संकलन गर्न साउन 30 गते विराटनगरबाट शुरू गरेको शिक्षा संवाद अभियान सुदूरपश्चिमको धनगढ़ीमा पुगेर पूरा भएको छ। साथै प्रदेशमा आयोजित छलफलमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा संस्थागत विद्यालयका प्रतिनिधिले व्यावहारिक कानूनी व्यवस्था, शिक्षकको स्थायित्व र गुणस्तरीय शिक्षाका लागि आफ्ना सुझाव पेश गरेका छन्। शिक्षा मन्त्री सस्मित पोखरेलले संवादबाट प्राप्त रचनात्मक राय, विज्ञका परामर्श र तथ्यका आधारमा विद्यार्थी केन्द्रित दूरदर्शी शिक्षा ऐन शीघ्र तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयले अब काठमाण्डुमा पनि थप सरकारवालाहरूसँग छलफल गरी प्राप्त सुझावहरूलाई विधेयकको मस्यौदामा समेट्ने जनाएको छ।
5: विश्वविद्यालयहरूमा 3.5 महिनादेखि रजिस्ट्रार नियुक्त नहुँदा प्रशासनिक भद्रगोल र बजेट शून्यता सिर्जना भएको छ। अध्यादेश मार्फत पदाधिकारी पदमुक्त गरिएपछि
2: आफ्ना सुझाव पेश गरेका छन्। शिक्षा मन्त्री सस्मित पोखरेलले संवादबाट प्राप्त रचनात्मक राय, विज्ञका परामर्श र तथ्यका आधारमा विद्यार्थी केन्द्रित दूरदर्शी शिक्षा

उत्तीर्ण विद्यार्थीको ग्रेस लिस्ट स्वीकृत र आगामी दीक्षान्त समारोहमा परेको छ। कामसलाउ तथा निमित्त पदाधिकारीका भरमा चलेका विश्वविद्यालयहरूमा पूँजीगत खर्च समेत रोकिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: फिर्ता 20% क्यास फिर्ता
1: जहिले पनि जहाँ पनि
2: क्यास फिर्ता लिनुभयो त
3: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका बाढ़ी पहिरो प्रभावितहरूको स्वास्थ्य परीक्षण तथा परामर्शका लागि 3 स्वास्थ्य कर्मी परिचालन गरिएको छ। त्रिभुवन आधारभूत विद्यालयको अस्थायी आश्रय स्थलमा बसेका विस्थापितहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि नगरपालिका मार्फत नर्सिङ र प्यारामेडिक सहितको टोली 24 घण्टा खटाइएको हो। जनस्वास्थ्य अधिकृत निशा थापाका अनुसार सुत्केरी गर्भवती बालबालिका तथा अशक्त नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिनेछ। यसैबीच पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन र जोखिम मापनका लागि भूगर्भविद मौसमविद र ड्रोन सहितको प्राविधिक विज्ञ टोली रिसाङ पुगेर काम थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार टोलीले आश्रय स्थलको सुरक्षा र सम्भावित जोखिमको विश्लेषण गरिरहेको छ भने प्रशासनिक निकायले राहत पुनर्स्थापना र अवरूद्ध सड़क सञ्चालनको काम अघि बढ़ाएका छन्।
6: काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी सीमा दरबारमा आयोजित बैठकमा रासोपा सांसद आशिका तामाङ र उपत्यकाका नगर प्रमुख बीच चर्काचर्की भएको छ। संचार मन्त्री विक्रम तिमुल सिन्हाको उपस्थितिमा पूर्वाधार मन्त्रालयले बोलाएको बैठकमा स्थानीय तहका प्रतिनिधि गम्भीर नभएको भन्दै सांसद तामाङले आपत्ति जनाएपछि विवाद शुरू भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समस्याको इतिहास अध्ययन नगरी आक्रामक शैली देखाएको भन्दै विरोध जनाएपछि स्थिति थप तनावपूर्ण बनेको थियो। स्थानीय सरकारले व्यवस्था गरेको आरोप लगाउँदै सांसद तामाङले भोलिदेखि बंसारी डाँडेमा फोहोर लैजान नदिने चेतावनी दिएर बैठकको बहिष्कार गरी बाहिरिनु भएको थियो। तामाङ बाहिरिएपछि मेयर महर्जनले बैठकमा सांसदहरूबाट जनप्रतिनिधिको मानमर्दन भएको भन्दै मन्त्री समक्ष असन्तोष व्यक्त गर्नुभएको हो।
5: विदेशमा रहेका नेपाली नागरिकले अबदेखि नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी देशमै रहेको नेपाली दूतावास वा नियोगबाट प्रमाणीकरण गराउन सक्ने भएका छन्। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा बसोबास गर्ने नेपालीहरूलाई सहजीकरण गर्न यो सेवा नियोगहरूबाट उपलब्ध गराउन लागि जानकारी दिएको छ।
6: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका एक बंगलादेशी नागरिकको पेटबाट 5 दिनपछि सुन जस्तो देखिने धातु निकालिएको छ। दुबईबाट काठमाडौँ आएका 35 वर्षीय मोहम्मद रेसले हल लदरको चेक जाँचका क्रममा 150 ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौँ मेडिकल कलेजमा लगेर पेल्भिक एक्सरे गरिएको थियो। एक्सरेमा पेटभित्र धातु देखिएपछि अस्पताल भर्ना गरिएका हलदरको 5 दिनपछि शौच गर्ने क्रममा उक्त वस्तु बाहिर निकालिएको प्रहरीले जनाएको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाको गौरीगंज गाउँपालिका एकवटा सचिव अजय कुमार शाह विरूद्ध आज विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै 10,000 रूपियाँ घुस लिइरहेको अवस्थामा उनलाई इटहरी स्थित आयोगको टोलीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा वडा सचिव शाहले नियतवश काममा ढिलासुस्ती गरे घुस मागेको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन बमोजिम 10,000 रूपियाँ बिगो कायम गरी बिगो अनुसारको जरिवाना र कैद सजाएको माग दावी गरेको छ।

0: ले सुडानबाट आयात हुने तरबुजाको बिउ पैठारीमा तत्कालका लागि पूर्ण रोक लगाएको छ। अस्वाभाविक आयात र राजस्व छलेर भारततर्फ तस्करी भइरहेको शंकाबीच कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले नयाँ प्रवेश अनुमति पत्र जारी नगर्न माथतका कार्यालयलाई निर्देशन दिएको हो। सुडानबाट प्राप्त हुने बिरूवा स्वस्थता प्रमाणपत्र शंकास्पद देखिएकाले थप परीक्षण र जोखिम विश्लेषणपछि सुडानी बिरूवा संरक्षण संगठनसँग समझदारी गरिने केन्द्रले जनाएको छ।
1: राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालले राइडरहरूको उचित आमदानी र प्रति किलोमिटर भाड़ा दरको मागप्रति आफू गम्भीर रहेको जनाएको छ। सरकार राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्महरूबीच सहमति भए समान भाड़ा दर लागू भएमा आफ्नो विद्यमान भाड़ा संरचना परिमार्जन गर्न तयार रहेको कम्पनीले जनाएको छ। पठाओका प्रबन्ध निर्देशक यशु थकालीका अनुसार बाइक सेवामा 20% कमिशनको सट्टा 12 रूपियाँ निश्चित प्लेटफर्म शुल्क लागू गरिएको छ, जसमा बीमा सुविधा समेत समेटिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको कुल वैदेशिक 35% भन्दा धेरैले बढ़ेको छ। भन्सार विभागका अनुसार साउनमा व्यापार 35.44% बढ़ेर 2,26,14,00,00,000 रूपियाँ पुगेको छ। साउनमा 1,87,44,00,000,00,000 वस्तु आयात हुँदा निर्यात 61.72% बढ़ेर 38,70,00,000,00,000 पुगेको छ। निर्यातको वृद्धि दर उच्च रहेकाले कुल व्यापारमा यसको हिस्सा 17.5% पुगेको छ। यद्यपि आयातको आकार ठूलो भएकाले समीक्षा अवधिमा वैदेशिक व्यापार घाटा 24.88% बढ़ेर 1,48,73,00,00,000 रूपियाँ पुगेको विभागले जनाएको छ।
2: साताको अन्तिम कारोबार दिन आज शेयर बजार 10.67 अंकले घटेर 2,618.72 बिन्दुमा झरेको छ। आज 344 कम्पनीको 1 करोड़ भन्दा बढ़ी किता शेयर किनबेच हुँदा 4,16,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। अधिकांश समूहको सूचक घटेको बजारमा 70 कम्पनीका शेयर धनीले कमाएका छन् भने 198 कम्पनीको शेयर मूल्य ओह्रालो लागेको छ।
1: अब विदेशका खबर। चीनले अमेरिकाको प्रतिबन्ध र आर्थिक दबावबाट मध्यपूर्वको समस्या समाधान नहुने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्काट बेसेन्टले ईरानी अर्थतन्त्रलाई धरायसी बनाउने र सहयोग गर्ने देशहरूमाथि आर्थिक कार्यवाही गर्ने धम्की दिएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो। आज आयोजित पत्रकार सम्मेलनमा चीनिया विदेश मन्त्रालयका प्रवक्ता लेन जीआनले प्रतिबन्ध र दबावले कुनै पनि मुद्दाको निकास नदिने बताएका छन्। उनले सबै सम्बन्धित पक्षलाई जिम्मेवार कदम चाल्दै राजनैतिक तथा कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन्।
2: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद स्थित सिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि पुनः रावलपिण्डीको अदियाला जेल फिर्ता लगिएको छ। सर्वोच्च अदालतले 2 दिनभित्र निजी अस्पतालमा लगेर विस्तृत स्वास्थ्य जाँच गराउन दिएको आदेश अनुसार उनलाई अस्पताल लगिएको हो। सन् 2023 तोसा खाना भ्रष्टाचार मुद्दामा 14 वर्षको जेल सजाय काटिरहेका 73 वर्षीय खानको रक्तचापमा उत्तर चढ़ाव आएपछि अदालतले यो निर्देशन दिएको थियो। 800 भन्दा बढ़ी सुरक्षाकर्मीको कड़ा सुरक्षा घेराबीच प्रारम्भिक चिकित्सकीय परीक्षण र आवश्यक जाँच पूरा गरी उनलाई आज पुनः जेल सारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: लामो समयदेखि जारी गृह युद्ध र हालैको मौसमी बाढ़ीका कारण सुडानमा विस्थापनको संकट थप गम्भीर बनेको छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् 2023 अप्रेलमा सेना र अर्धसैन्य बलबीच शुरू भएको द्वन्द्वका कारण हालसम्म 2 लाख भन्दा बढ़ी मानिस विस्थापित भइसकेका छन्। ड्रोन आक्रमणका कारण विभिन्न शहरमा बिजुली खानेपानी र स्वास्थ्य सेवा ठप्प भएका छन् भने भारी वर्षा र बाढ़ीले हजारौं आश्रयस्थल ध्वस्त पारेको छ। अनवरत हिंसा, पूर्वाधारमा क्षति र बाढ़ीको दोहोरो मारले गर्दा देशको झण्डै 45% जनसंख्या खाद्य असुरक्षा र भोकमरीको गम्भीर जोखिममा परेको छ।
2: अब खेलकुद। अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टफ एन्टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङको निम्त पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 122 रन मात्र बनाउन सक्यो। टोलीका लागि पवन सराफले सर्वाधिक 41 रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा नेपाल सस्तोमै समेटियो। जवाफमा 123 रनको लक्ष्य एन्टी स्ट्राइकले 15 ओभरमै 2 विकेट गुमाएर सहजै भेटायो। नेपालले अब भोलि शनिबार आफ्नो दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 को सामना गर्नेछ।
1: कास्की स्थित पोखरा रंगशालामा फ्लड लाइट जडान गर्ने तयारी अगाडि बढ़ेको छ। संघीय सरकार र शहरी विकास कार्यालयबाट विनियोजित 8 करोड़ रूपियाँ बजेटबाट कार्य प्रारम्भ गर्न लागि हो। जिल्ला खेलकुद विकास समितिका अनुसार रंगशाला स्तरोन्नतिको काम बाँकी रकम क्रिकेट मैदान र बहुद्देश्यीय कवर हल सुधारमा खर्च गरिनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षा र उचाइको प्राविधिक अध्ययन पश्चात स्वीकृति दिएपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी दशैं लगत्तै ठेक्का आह्वान गर्ने योजना छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: सार्वजनिक नीति निर्माणका 8 प्रतिवेदन समीक्षा चरणमा मल समस्या समाधानमा 12 सदस्यीय कार्यदल, ई गभर्नेन्सका लागि सफ्टवेयर केन्द्र स्थापना, विशेष सेवा ऐन विधेयकमाथिको प्रस्ताव राष्ट्रिय सभाबाट पारित।
1: निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने, प्रधान न्यायाधीश सहितको टोली पनि पोखरामै, गृहमन्त्रीको उपस्थितिमा निर्वाचन मस्यौदामाथि छलफल।
2: साथै प्रदेशमा शिक्षा संवाद पूरा, सुझाव समेटेर नयाँ ऐन ल्याइने, रजिष्ट्रार नहुँदा विश्वविद्यालय मा बजेट शून्यता पहिरो प्रभावित झाझरकोटमा विस्थापितको उपचार र जोखिम मापन शुरू।
1: इरानमाथि अमेरिकी प्रतिबन्धमा चीनको विरोध। स्वास्थ्य परीक्षणपछि इमरान खान जेल फिर्ता। गृहयुद्ध र बाढ़ीले सुडानमा संकट लाखौं विस्तार।
2: र टफ एण्ड टी ट्वेन्टी सिरिजमा नेपालको खराब शुरूआत। अस्ट्रेलियन टोली एण्टी स्ट्राइकसँग स्तब्ध। पोखरा रंगशालामा फ्लड लाइट जडानको तयारी।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
7: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1।

0: ग्यास 8 अर्ब 46 करोड़ रूपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबीन तेल नै अगाडि छ। साउनमा 17 अर्ब 79 करोड़ रूपियाँको सोयाबीन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ्दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको शुरूआतमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुबईका लागि 500 किलो घिउ पठाएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: हामीले जब पछिल्लो समय किसान दुग्ध संस्थानले किसान भुटानी गर्न नसकिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौं र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो। खास गरी खाडी मुलुकमा 50 मेट्रिक टन घिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र त्यही निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक 500 केजी नेपाल एयरलाइन्सबाट चाहिँ खाडी मुलुक दुबईमा हाम्रो घिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौं।
0: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंकको गवर्नर बन्न सक्ने भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंकको गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भइएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थानमा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकी
2: बैंकिङ वित्तीय तथ्याङ्क सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक यो भनेर नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको प्राध्यापक वा को क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा स्वर सरको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको थियो।
0: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देववा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। संस्थापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
3: महाधिवेशनको मिति तय भएको छ अहिले जुन 24 गतेबाट होइन त्यो महाधिवेशन अलिक तत्काल प्रायः अब रोकिपाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोकिपाऊ भन्ने हिसाबबाट रिट निवेदन आउनु भएको थियो। हजुरले दुईटा भन्नुभयो, एउटा रिट आएको थियो शेरबहादुर देउवाको वारिसबाट रिट त्यस भएको थियो होइन, अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिटलाई हामीले अब अध्ययन गर्दै थियौं। पछि उहाँ जुनले लिएर आउनु भएको थियो रिट निवेदन जुनले लिएर आउनु भएको थियो उहाँले त्रुटिहरू पनि रहेछ केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामीले फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
0: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउनु भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्पेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी विधान अनुसार 7 वटा विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाल

0: आई बनाइएको छ। यस्तै सार्वजनिक लेख सेवा तथा जनगुनासो व्यवस्थापन विभाग, विजय जैरू जनस्वास्थ्य विभाग, डाक्टर तोसिना कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लिमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उप प्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले जानकारी दिनुभयो।
1: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसिमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री सिसिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
0: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो।
2: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग, त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त्यो स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दियो, ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्य साथ हामीले यो गरेको
0: हो। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एन्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एन्टीका लागि दुची हुगन बुजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सेल्क 42 रनमा अभिजित रही। नेपालका लागि दुवै विकेट पवन सराफले टस हारेर पहिले ब्याटिङको नियुक्त पाइएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
3: स्वच्छ पानी पिउन पाएपछिको खुशी।
4: अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
3: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पाल्पामा विभिन्न सातवटा लिफ्टिङ खानेपानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन जोड़िएपछि स्थानीयवासीलाई सजिलो भएको छ। वर्खाको समयमा धमिलो र दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पानीको सुविधा पाएका छन्, जसले गर्दा पानीबाट लाग्ने रोग नियन्त्रणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
10: पाल्पाका गाउँमा पहिले बर्खा शुरू हुन साथ धमिलो र दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहजाले,
11: पहिला हामी पानी फिल्टर गरेर उमालेर खान्थ्यौँ, अहिले चाहिँ यो लिफ्टिङको पानी राम्रै छ, केही पनि भएको छैन। अब अरू अरूकोमा अब बर्खा आउँदा धमिलो आउँछ, राम्रै आएछ, खाइरहेछन्, राम्रै छ।
10: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आजभोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेर धाउन परेको छैन। लिफ्टिङ खाने पानी मार्फत मेसिन जडानपछि खाने पानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा छहराका स्थानीय तुलसी गेवाली,
12: बर्खा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ यो बर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लाएर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर डोको बोकेर हामी खिच खोज्न हिँड्न पर्थ्यो भने अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
10: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदानसँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गसकालीमा रहेको फोक्सेल लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुणबहादुर गाहा,
13: सबै खुसी पनि छन् र खाने राम्रो पानी खान पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा मार्ने दबाई पनि प्रयोग गरेछौँ। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँ टोलतिर पनि चर्चा भएको छ, ऊ यस्तो आयो उस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
10: पाल्पामा सातवटा लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड़ भन्दा बढ़ीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खाने पानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खाने पानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल,
14: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। मुहान तल हुने, बस्तीभन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौ। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
10: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढ़ी, बंगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट र तानसेनका गरी कुल 974 घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ, पाल्पा।
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बस्न र बचाउन चाल्नुपर्ने कदम।
15: दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर।
9: जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
17: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
18: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
17: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
19: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
20: कार्यक्रम साझा आवाज,
17: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
21: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
22: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
17: हरेक 15 बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
18: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
19: पसिनाको सम्मान, समानताको अभियान,
20: कार्यक्रम साझा आवाज।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैशाखदेखि भदौसम्मको मनसुनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता तिमो सिन्हासँग कुराकानी गरेका छौं।
15: नेपालको झण्डै 60% भूभाग चाहिँ पहाड छ होइन, त्यही भएर हामी बस्ने पनि पहाडमै हो, र पहाडमा बस्दाखेरि चाहिँ यति यति सानो सानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेका हुन्छ, सुत्ने ठाउँ अलिक माथितिर हुन्छ, घरै पनि चिप्लिरहेको, भाँसिरहेको, कुनाहरू भाँसिरहेको देखिन्छ, त्यस्तो चिजहरूलाई चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ संकेत दिन्छ। त्यस्तो देख्नु भएको छ, हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसल्ली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ, र यदि त्योभन्दा सुरक्षित कुनै ठाउँ छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
9: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ घरको, यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा, पल्लो कोठा, तलमाथि छ, र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर पनि बसिरहनु भएको पनि देखिन्छ कि, त्यस्तोमा चाहिँ के गर्ने? अब
15: त्यस्तोमा चाहिँ अब कहीँ जाने ठाउँ नै छैन भन्ने खालको कुरा गर्दाखेरि चाहिँ त्यस्तो गराहरू चर्केको देखिन्छ भने त्यसलाई टाल्ने होइन, पानी नछिर्ने गरी चाहिँ टालिदिने, कमेरो माटोहरूले टाल्ने कामहरू गर्नुपर्छ, जसले गर्दा त्यो अझै ठुल्ठुलो नहुँदै जाओस् होइन, किनभने त्यो एउटा चाहिँ हामीले टेक्निकल भाषामा भन्दा चाहिँ विक जोनहरू त्यसले फर्म गर्दै जान्छ, बनाउँदै जान्छ, त्यही भएर
9: चिरा छ भने त्यो चिराबाट पानी छिरेपछि झन् छिटो
15: हजुर
9: भस्किने भयो
15: हजुर, त्यही भएर त्यस्ता चिराहरू देख्नु भएको छ भने त्यसलाई चाहिँ टाल्ने कामहरू गर्दै जानु पर्यो, अनि त्यस पछाडि चाहिँ अब पानीको निकास भने माथिबाट आउनु, तपाईँ बसेको घरको माथिबाट पानी त बग्छ, तलतिर बग्छ जहिले पनि होइन, त्यो पानीलाई चाहिँ बग्न कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
9: पहिरो रोक्न मैले स्वयं एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
15: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ, अथवा त्यो यस्तो फुक्किँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्, ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु होइन, त्यही कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
0: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
15: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो, त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँ घरमा गर्न सक्ने भनेको त्यो पाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र
0: अब यहाँ कतै अलिअलि माटो झर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
15: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भर्यो टालिदिने कामहरू गर्यो भने त्यहाँबाट पानीहरू जान सक्दैन। अनि ढल्केको जस्तो देख्नु भएको छ त्यसलाई सम्याइदिने, मिलाइदिने, होइन पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो पाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामीले सम्याइदियो भने पनि जोखिमहरू कम भएर जान्छन्।
0: त्यो सँगसँगै हामीले यस्तो भइरहेछ है भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनु पर्छ त्यसको बारेमा?
15: यो अघि पनि भयो स्थानीय सरकारमा, यो अहिले एनडीआरएमको विभिन्न गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलइओसी भन्छ, एनइओसी भन्छ, होइन त्यो पाटोहरूमा चाहिँ
0: एलइओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय सरकारको मातहतमा हुने भयो।
15: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ। र त्योभन्दा माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामीले प्रदेश सरकार अथवा संघीय सरकारमा पनि जानकारी गराउन सक्छौँ। र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडीआरएमै हुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ, विपदको कुरासँग जोडिएको भएर।
0: तपाईँले सुझाव दिनुपर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ, अहिले अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढी पहिरोको एकदमै धेरै जोखिम छ भनेर एनडीआरआरमा हामीले पटक पटक कुरा गरिरहेको छौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ, जोखिम छ है जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
15: मेरो तर्फबाट चाहिँ दुई तिनवटा सुझाव रहन्छन्। एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ, कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ। जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नु पनि डिएचएमले के राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपालभरिको हुन्छ, एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेछ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ। हजुरले रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेछ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दा नै ग्रिन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ। त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामीले रेगुलरली हेर्ने गरौँ, त्यो भएपछि आफ्नो वरपर के भइरहेछ भन्ने खालको कुरा हामीले जानकारी लिन सक्छौँ। र अर्को चाहिँ एनडीआरआई पनि चाहिँ विभिन्न किसिमका विज्ञप्तिहरू चाहिँ जारी गरिरहन्छ, एकदमै देशमा चाहिँ यो ठाउँमा चाहिँ जोखिम छ है तपाईँहरू सतर्क रहनु भन्ने खालको चाहिँ सूचनाहरू आइरहेर चाहिँ एनडीआरआईको वेबसाइटलाई चाहिँ फलो गर्ने हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेर्यो भने पनि हामीले जानकारी लिन सक्छौँ। त्यो दुईवटाका पाटो र सँगसँगै आफ्नो घर वरपर पनि सधैँ हेर्ने गरौँ, स्पेसली मनसुनको तीन चार महिना चाहिँ हेर्नै पर्यो, दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन, त्यस्तो खालको चाहिँ सङ्केतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर। यति तिनवटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौँ।
1: वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढेको छ, डीडीसीको घिउ समेत विदेश निर्यात शुरू भएको छ, स्वदेश उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरिएको छ, बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने हुनुभएको छ, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित गरिएको छ, समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्, कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएको छ।
0: छैन। हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासा दर्ता भएका छन्। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ। बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला भएको छ। राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ र टप एन T20 श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz. यो रेडियो दिदी बहिनीको समय सूचक हो.
2: अहिले रातिको ठिक 8 बज्यो.

0: समाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: दादापति मानेन महाधिवेशनमा सहभागी नहुन शशांकको अपील।
2: फोहोर व्यवस्थापनको छलफलमा सांसद आस्तिका र मेयरबीच चर्काचर्की। राष्ट्रिय सभामा बालिका बलात्कारपछि भएको हत्याको विषयमा सांसदहरूले खोजे जवाफ।
1: युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिएको विशेष युनिट बन्द गर्ने अमेरिकाको निर्णय। इरानमाथि प्रतिबन्ध बढ़ाएर समस्या समाधान नहुने चीनको भनाई।
2: र टप N20 सिरिजमा नेपालको पहिलो हार। साग 2027 को तयारी बैठकमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज पोखरा पुग्नु भएको छ। वहाँ माछापुस्त्री गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नु भएको छ। प्रधानमन्त्री शाह अस्ताम पुग्नु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पुष्टि गर्नुभएको छ। प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था समेत चुस्त पारिएको उहाँले थाहा संचार नेटवर्कसँग बताउनुभयो। स्थानीय वासी सुभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुशी भएको बताउनु भएको छ। प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले पनि बताउनुभयो। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारीमा 6 जनालाई मनोनित गरेको छ। मनोनित सबैजना रासोपाको संस्थापन पक्षका रहेका छन्। वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको पक्षबाट मनोनयन भएको छैन। अझै एक उपसभापति र एक महामन्त्रीमा मनोनयन हुन बाँकी रहेको छ। बालिनको तर्फबाट नाम नआएकाले 2 पद रिक्त राखिएका हुन्। आज बसेको केन्द्रीय समितिको बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई मनोनयन गरेको केन्द्रीय सदस्य मनिष शाहले जानकारी दिनुभयो।
5: यो सबै मनोनयन गर्ने अख्तियारी केन्द्रीय समितिलाई विधानले दिएको छ, जसमध्ये सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ। सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनयन हुनुभएको छ। कोषाध्यक्षमा मनोहर प्रधान, सह कोषाध्यक्षमा यस अघि पनि आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्नुभएको बसुमाया तामाङज्यू हुनुहुन्छ।
2: राष्ट्रपतिले आजै विभिन्न विभाग प्रमुखको नाम पनि टुंग्याएको छ। जहाँका अनुसार पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई अनुमोदन गरिएको छ। अर्थ विभाग प्रमुखमा पूर्व कोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई तोकिएको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डाक्टर तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाङ्गी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनित हुनु भएको छ। पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हाल कोही नरहेकाले कायम जिम्मेवारी महामन्त्री विपिन आचार्यलाई दिइएको छ। पार्टीको प्रशिक्षण विभागको उपप्रमुखमा भने सांसद कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ। पार्टीका नयाँ प्रवक्ता र सहप्रवक्ताको नाम सुनाउँदै झाले आफूले अन्तिम पटक बैठकको निर्णय सुनाएको बताउनुभयो।
5: मैले जिम्मेवारी त पहिले नै त्यागिसकेको थिएँ, तर सभापतिज्यूले अन्तिम पटक गएर बोल्दैन भन्नुभयो, किनकि आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ, उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू, ललितपुरबाट निर्वाचित सांसद। उहाँ पार्टीको नयाँ प्रवक्ताको रूपमा आज अनुमोदित हुनुभएको छ। सहप्रवक्तामा सुरेन्द्र चौधरी सांसद र डाक्टर नविता यादव माननीय डाक्टर नमिता यादव रहनु भएको छ।
1: नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता र कार्यकर्तामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो। अनुशासन समितिका संयोजक तारामान गुरूङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधान बमोजिम कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले इतर समूहका नेताहरूका हालैका गतिविधिमाथि पनि गम्भीर छलफल भएको बताउनुभयो। विशेष गरी डाक्टर शशांक कोइरालाको संयोजकत्वमा भएको भनिएको एक भेला र त्यहाँ पूर्व सभापति शेरबहादुर देउवालाई सभापतिको नेम प्लेट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको छ। संयोजक गुरूङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटर प्याड प्रयोग र मर्यादा विपरीतका कार्यहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। पार्टी हितका लागि गरिने भेला र सम्मेलनमा बन्देज नभए पनि पार्टीकै विरूद्धमा हुने गतिविधिमा भने कड़ा निगरानी राखिएको उहाँले बताउनुभयो।
6: सभापतिजी भनेर जो पार्टीको नक्कली लेटर प्याड त्यो त नक्कली भन्नु पर्यो नि, आधिकारिक त उहाँहरूसँग छैन नि। आधिकारिक त विशेष महाधिवेशनले दिएको यो समितिलाई गगन थापाको नेतृत्वमा रहेको वर्किङ कमिटी कार्य समितिलाई छ। हामी त्यो अन्तर्गतको अनुशासन समिति हौ, हामी त्यो अनुशासन समितिको बैठक बसिरहेको छ, हामीले हेरिरहेका छौँ। तर उहाँहरूलाई त्यो लेटर प्याड प्रयोग गर्न आधिकारिक छैन। कसरी त्यो लेटर प्याड प्रयोग गर्न उहाँहरूसँग हिक्मत आयो र निवर्तमान सभापतिलाई अहिलेकै सभापतिको तुलनामा सभापतिको प्लेट राखेर टेबलमा राख्न कसरी उहाँहरूको त्यो हिक्मत आयो? उहाँहरू जतिको नेताहरूले त्यो विवेक कसरी प्रयोग गर्न आँट आयो उहाँहरूलाई, यो विषयमा पनि हाम्रो कुराहरू चाहिँ र त्यो भेलामा गएर जसले जसरी बोल्नुभएको छ र त्यहाँको उपस्थिति को कसरी बसेको छ, हामी यो अनुशासन समितिले सम्पूर्ण साथीहरूको नेताहरूको हामीले अभिलेख तयार गरिराखेका छौँ।
1: अनुशासन समितिमा गत निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्गतका सम्बन्धमा पनि विभिन्न जिल्लाबाट 754 उजुरी प्राप्त भएका छन्। समितिले हाल ती उजुरीको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो। पार्टीको 15 महाधिवेशनको प्रक्रिया शुरू अघि हुनु अघि नै ती सबै उजुरीको फैसला गरिसकिने लक्ष्य राखिएको गुरूङले बताउनुभयो।
6: नेपाली कंग्रेसको विधानको 17-2 बमोजिम हामी विशेष अधिवेशनबाट निर्वाचन आयोगबाट हामीलाई चाहिँ आधिकारिकता दिएको र सम्माननीय सर्वोच्चबाट पनि आधिकारिकता दिएको, त्यो अनुसार अहिले हामी 17-2 बमोजिममा हामी काम गरिरहेका छौँ र हामी 15 महाधिवेशनलाई पनि तयारी छौँ र 15 महाधिवेशनमा जानुभन्दा अगाडि हामीले यो अनुशासनमा जति उजुर परेको छ यी उजुरहरूलाई चाहिँ हामीले किनारा लगाउने भन्ने प्रक्रियामा हामी छौं।
2: कांग्रेसको एउटै पक्षले 15 महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आगामी 15 महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारिस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ आज सर्वोच्च पुग्नु भएको थियो। थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो। सर्वोच्च अदालतले उक्त मुद्दामा पुनः सुनवाईको आदेश गरिसकेको छ। अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेश गर्न नेताहरू सर्वोच्च गएका थिए। कांग्रेसले आगामी असोज 16-19 गते 15 महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ।
1: नेता डाक्टर शशांक कोइरालाले भने गगन थापा नेतृत्वको

0: आदत चर्किएपछि संचार मन्त्री तिमिल सिन्हाले मध्यस्थता गर्दै माहौल शान्त पार्ने प्रयास गर्नुभएको थियो। चर्का चर्किएपछि सांसद तामाङ छलफल नसकिँदै उठेर हिँड्नु भएको थियो। बैठकबाट बाहिर निस्केको केही समयपछि आशिकाले आफ्नो मानवर्धन भएको गुनासो फेसबुकबाट गर्नुभएको छ। सांसद तामाङ बैठकबाट बाहिरेपछि सांसद स्थानीय तहका प्रमुखहरूले कार्यक्रम संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरे। अन्त्यमा मन्त्री तिमिल सिन्हाले उपत्यकाको फोहोर मैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यमान ऐनमा संघीय सरकारले स्थानीय तहलाई प्रशासकीय भवन बनाउन मात्र जग्गा उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो।
1: नेपाल परिवेशमा स्वदेशी उत्पादनलाई बढ़ावा दिन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको प्रवर्धन
3: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: राष्ट्रिय सभाको बैठकमा बाह्रको जेतपुर सिमरामा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको विषयले प्राथमिकता पाएको छ। आज बसेको बैठकको शून्य समयमा बोलेका अधिकांश सांसदहरूले उक्त जघन्य अपराधको भत्सना गर्दै दोषीलाई कड़ाभन्दा कड़ा सजाय दिन माग गरेका छन्। सांसद रेणु चौधले घटनाको सूचना पाउँदा पनि प्रहरीले तदारूकता नदेखाएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो।
5: र सरकारलाई प्रश्न छ, बच्ची हराएको सूचना गराउँदा गराउँदै पनि प्रहरीले बेलैमा किन एक्सन लिएन? गृहमन्त्री कहिले मत फिर्ता लैजानुस् भन्नुहुन्छ र त्यसलाई जोग गरेको भन्नुहुन्छ, कहिले आफू गृहमन्त्री हो कि होइन भनेर पीएसओलाई सोधेर कन्फर्म गर्नुहुन्छ। मन्त्रीहरू मस्खरी गर्नमा व्यस्त, जोग ट्र्याक गर्नमा व्यस्त, प्रहरी पनि आफू प्रहरी हुँ कि नै भनेर कन्फ्युजनमा, अनि नागरिकको जिन्दगी धरापमा। सरकारको कार्यशैली र कार्य सम्पादन एक भद्दा मजाक त बनि नै सकेको छ, तर सरकार जनताको जीवन इज नट अ जोक। 3 वर्षको बच्चीको आँखा झिकेर जिब्रो काटेर मार्दाखेरि इट्स नट अ जोक। तसर्थ गृहमन्त्री र मन्त्रालयलाई म भन्न चाहन्छु, दोषीलाई कडा भन्दा कडा कारवाही होस्।
4: अर्की सांसद विष्णुदेवी पुडासैनीले यस्ता अपराधीका लागि कारागारको सजाय मात्र पर्याप्त नहुने भन्दै कड़ा कानून निर्माण गर्न सदनको ध्यान आकर्षण गराउनुभयो। सांसद पदमबहादुर परियारले आत्मदाह गरेका गणेश नेपालीको परिवारसँग सरकारले गरेको 9 बुँदे सम्झौता कार्यान्वयन नभएको र उल्टै मृतकलाई नै दोषी देखाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। वहाँले नेपालीले शहीद घोषणा गर्न र सम्झौता पालना गर्न माग गर्नुभयो।
6: त्यो सम्झौता अनुसार गठन गरिएको स्वतन्त्र छानबिन आयोगले उल्टै गणेश नेपालीलाई नै दोषी देखाउने गरिकन छानबिनको अपुष्ट प्रतिवेदन आएको भन्ने कुरा जानकारीमा आएको छ। म सरकारलाई सम्माननीय अध्यक्ष महोदय मार्फत सचेत गराउन चाहन्छु, मृतकको काँधमा नै दोषी करार गर्ने यो सरकारको मनसाय कस्तो हो? म सम्माननीय अध्यक्ष महोदय मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु, गणेश नेपालीलाई सही घोषणा गरियोस् र सम्झौता कार्यान्वयन गरियोस्।
4: सांसद घनश्याम रिजालले जातकै आधारमा कोठाबाट निकालिएकी दीपा नेपाली काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि सत्याग्रहमा रहँदा पनि सरकारले संवाद नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले यसलाई सिंगो दलित समुदायमाथिको अपमानको रूपमा अर्थ्याउनुभयो।

0: सांसद विष्णु कुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोका कारण 14 जनाको मृत्यु भएको र 10 घर विस्थापित भएको 10 दिन बितिसक्दा पनि सरकारले राहत पुर्याउन नसकेको भन्दै आलोचना गर्नुभयो। वहाँले मन्त्रीहरूका लागि हेलिकप्टर उपलब्ध हुने तर नागरिकका लागि किन नहुने भनी प्रश्न गर्नुभयो।
1: के राहत घोषणा गर्नु मात्र सरकारको कर्तव्य हो? होइन भने एउटा मन्त्रीलाई रुगा लाग्दा लिन जाने हेलिकप्टर नागरिकको राहत पुर्याउन किन सक्दैन? के यो राहत पनि पुराना दल र 35 वर्षले नै गरिदिनुपर्ने हो कि? सरकारले नागरिकता गाँस बाँस कपास र संवैधानिक नैसर्गिक अधिकारको हनन गर्न पाइँदैन। सम्माननीय अध्यक्षज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
0: सांसद कृष्ण बहादुर रोकाईले पनि जाजरकोट रोल्पा र बाजुरा सहित देशभर बाढ़ी पहिरोका कारण 67 जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्दै रूकुमको मुसिकोटमा जोखिममा रहेका बस्तीहरूको तत्काल स्थानान्तरण र राहतको माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बस्नेछ।
2: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज आर्यले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादन वस्तु प्रयोग गर्न निर्देशन समेत गरिएको छ।
0: यस्तै गरी सरकारले रासायनिक मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको प्रवक्ता हेमराज अर्यालले बताउनुभयो। वहाँले कार्यदलले गठन भएको 60 दिनभित्र अध्ययन सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिफारिश सहितको प्रतिवेदन पेश गर्नुपर्ने समेत बताउनु भएको छ। यस्तै सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। यसअघि भदौ 3 गते बसेको मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अर्याले बताउनुभयो। उक्त केन्द्रमा 1 जना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ। उक्त केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधि मैत्री सेवा प्रभावलाई व्यवस्थापन गर्ने बताइएको छ।
2: सरकारी स्वामित्वको दुग्ध विकास संस्था डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशमा निर्यात गर्न शुरू गरेको छ। आज नेपाल एयरलाइन्स उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले मध्य पूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो। वार्षिक 50 टन निर्यातका लागि सम्झौता भइसकेको उहाँले बताउनुभयो। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढ़ाएपछि विदेश निर्यात हुने परिणाम वृद्धि गरिने महाप्रबन्धक पाण्डेले बताउनुभयो। यो निर्यात माग अनुसार हप्तै पछि पनि हुन सक्नेछ। डीडीसीले मध्य पूर्वसँगै अन्य देशमा पनि बजार विस्तारको काम तीव्र पारेको छ। महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायतका देशमा घिउ निर्यात हुनेछ।
0: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभामा विश्वासको मत लिने मिति संशोधन भएको छ। यसअघि पर्सी आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठक अब भदौ 8 गते सोमबारलाई संशोधन गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। सचिवालयले आज जारी गरेको संशोधित सूचना अनुसार प्रदेशसभाको 8 अधिवेशनको 18 बैठक भदौ 8 गते सोमबार दिउँसो 1 बजे बस्नेछ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाको गौरीगंज गाउँपालिका वडा नम्बर एकका वडा सचिव अजय कुमार शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने बहानामा सेवाग्राहीसँग 10,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले उनी विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा सचिव शाहले नियम अनुसार रित पुर्याएर दिनुपर्ने सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको उजुरी परेको थियो। सोही सूचनाका आधारमा अख्तियारको इटहरी स्थित कार्यालयबाट खटिएको टोलीले शाहलाई सेवाग्राहीबाट 10,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा शाहले आफ्नो पद तथा अधिकारको दुरूपयोग गर्दै जाना जानी ढिलासुस्ती गरी दर्ता सहजीकरण गर्ने बहानामा 10,000 रूपियाँ घुस माग गरी लिएको पुष्टि भएको भन्दै मुद्दा दायर गरिएको हो।
3: काठमाडौँको शंखमूल स्थित भ्याली बोयज होस्टेलमा एक युवकको हत्या प्रकरणमा फरार युवक प्रतिम पटेल पक्राउ परेका छन्। काठमाडौँको शंखमूलको उक्त होस्टेलमा बस्ने दाङ घोराई सत्रका 22 वर्षीय वसन्त काला थोकेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न पटेल भने फरार थिए। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैँसेबाट पक्राउ गरिएको हो। पक्राउ परेका पटेललाई काठमाडौँ ल्याएर थप अनुसन्धान अघि बढ़ाइने उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो।
4: दाङमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि समय परिवर्तन गरी आइतबारदेखि शुक्रबारसम्म सेवा सञ्चालन गर्ने जनाएको हो। कार्यालयका अनुसार राष्ट्रिय परिचय पत्रको विवरण दर्ता विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीले यसअघि शनिबार र आइतबार सार्वजनिक विदाको दिनमा पनि सेवा दिँदै आएको थियो।
3: साताको अन्तिम कारोबार दिन आज निप्से परिचक 10.67 अंकले घटेको छ। यससँगै परिसूचक नेप्से 2618 बिन्दुमा कायम भएको छ। आज कारोबार कम्पनीकै घटेको छ। हिजो 4,40,00,000,000 कारोबार भएकोमा आज 4,16,00,000,000 रूपियाँको शेयर किनबेच भएको छ। आज 70 कम्पनीको शेयर मूल्य बढ़दा 198 कम्पनीको शेयर मूल्य घटेको छ भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको आफ्नो एउटा विशेष युनिट बन्द गर्ने निर्णय गरेको छ। यो युनिटले विगत करिब एक वर्षदेखि ड्रोन निर्माण तिनको प्रयोग तथा युद्धका क्रममा ड्रोन विरूद्ध अप्नाउनु पर्ने रणनीतिबारे अनुसन्धान र प्रयोग गर्दै आएको थियो। अब यसलाई पुनः परम्परागत एयरबोर्न इन्फेन्ट्री बटालियनका रूपमा काम गर्न निर्देशन दिएको छ। यो युनिट इटाली र जर्मनीमा तैनात 173 एयरबोर्न ब्रिग्रेडको हिस्सा हो। गत वर्ष नोभेम्बरमा करिब 600 सैनिक रहेको उक्त बटालियनलाई विशेष रूपमा ड्रोन युद्धका निम्ति तयार पारिएको थियो। यसको उद्देश्य आवश्यक परेको अवस्थामा जुनसुकै युद्ध क्षेत्रमा प्रयोग गर्न सकिने ड्रोन सम्बन्धी प्रविधि र रणनीति विकास गर्नु थियो। अमेरिकी सेनाले रूस र युक्रेनबीच लामो समयदेखि जारी युद्धमा ड्रोनको व्यापक प्रयोगबाट सिकाई हासिल गर्न यो प्रयोग शुरू गरेको थियो। युक्रेनले युद्धमा कम लागतका विशेष गरी एफपीभी ड्रोनको व्यापक प्रयोग गर्दै आएको छ।
3: इरानमाथि प्रतिबन्ध लगाएर समस्या समाधान नहुने चीनले प्रतिक्रिया दिएको छ। चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाव बढ़ाएर मध्य पूर्वको द्वन्द्व समाधान नहुने भन्दै राजनैतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड़ दिएको हो। अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीन लगायत मुलुकलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरिरहेका बेला चीनको यस्तो धारणा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाव बढ़ाउने चेतावनी दिँदै आउनुभएको छ। इरानले भने अमेरिकी अभियानलाई आर्थिक आतंकवादको संज्ञा दिएको छ। ट्रम्पको पछिल्लो चेतावनी बारे आज सोधिएको प्रश्नमा चीनी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबावले समस्या समाधान गर्न नसकिने बताउनु भएको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालको ए टोली 8 विकेटले पराजित भएको छ। आज भएको खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित भएको हो। नेपालले दिएको 123 रनको लक्ष्य घरेलु टोली एन्टी स्ट्राइकले 15 ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि होगेन बोजेनले नकआउट 50 रन र जोर्डन स्विकले नटआउट 42 रन बनाए। नेपालका पवन सराफले दुई विकेट लिए। त्यसअघि घरेलु टोली एन्टी स्ट्राइकले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 8 विकेटको क्षतिमा 122 रन बनाएको थियो। नेपालका लागि पवन सराफले 40 रन बनाए। लोकेश बमले 16, नारायण जोशीले 15 र कप्तान अनिल शाहले 14 रनको योगदान गरे। बलिङमा एन्टीका हमिस मार्टिनले 3 विकेट लिए। आजदेखि शुरू भएको सिरिजमा नेपालले भोलि बंगलादेश हाई पर्फर्मेन्स र भदौ 8 होवार्ट हरिकेन्स एकेडेमीमा खेल्नेछ।
3: नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद राखेपको एक प्रतिनिधिमण्डल दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय कमिटिको बैठकमा सहभागिता जनाउन आज पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 तयारीको सन्दर्भमा यो बैठक हुन लागेको हो। एनओसीका अध्यक्ष जीवननाम श्रेष्ठ, एनएसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय खेलकुद परिषदकी सदस्य सिक्का सुवाल श्रेष्ठले बैठकमा सहभागिता जनाउनेछन्। सो बैठक आगामी अगस्त 23 र 24 हुनेछ। बैठकमा साक 2027 सफल आयोजनाका लागि आवश्यक तयारी लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ। सन् 2019 नेपालले काठमाडौँ, पोखरा र जनकपुरमा 13 साक आयोजना गरेपछि दक्षिण एसियाली खेलकुदको अर्को संस्करण हुन लागेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पार्टीको बैठककै दिन प्रधानमन्त्री पारिवारिक भ्रमणमा पोखरा, भोलि मुस्ताङ जाने। बालिनको भाग बाँकी राखेर रासोपामा 6 पदाधिकारी नियुक्त, प्रवक्ताको जिम्मेवारी खरेललाई।
3: इतर पक्षका नेतामाथि कार्यवाही गर्ने कंग्रेस संस्थापनको चेतावनी। देउबाको रिट दर्ता गर्न अदालतले मानेन, महाधिवेशनमा सहभागी नहुन शशाङ्कको अपील।
4: फोहोर व्यवस्थापनको छलफलमा सांसद आशिका र मेयर बीच चर्काचर्की। राष्ट्रिय सभामा बालिका बलात्कारपछि भएको हत्याको विषयमा सांसदहरूले खोजे जवाब।
3: युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको विशेष युनिट बन्द गर्ने अमेरिकाको निर्णय। इरानमाथि प्रतिबन्ध बढ़ाएर समस्या समाधान नहुने चीनको प्रतिक्रिया।
4: र टप एन्टी ट्वेन्टी सिरिजमा नेपालको पहिलो हार। साग 2027 तयारी बैठकमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार। हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानूनी रूपमा अदालतमा राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौं भनेर
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा
2: पार्टीभित्रको संरचनामा भएका व्यक्तिहरूलाई अथवा जनप्रतिनिधि बन्नेहरूलाई पनि फिर्ता बोलाउने विधि बनाउने काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्ष भन्दा बढ़ी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ़न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप 1 दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो। तर एल निन्यो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन् स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिन्गोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 को बीचमा लेखिएका सत्य अहिंसा र आत्मसंयम बारे गान्धीका 688 वटा हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला
4: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
0: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेको छ, त्यो होइन त्यसो भए?
4: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 बजेतिर आएर उहाँहरूले हामी एउटा केस सच्याउनु पर्ने लेखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेको थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
0: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
4: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
0: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो, तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
1: त्यो चाहिँ एकमत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोगियो, एउटा त अब कानुनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानुनी रूपमा पनि गारन्टीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति दुई वर्ष सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानुनी रूपमा त्यस कारण हामीले अदालतमा जाने निर्णय गर्यौँ, राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिन किनभने यसले चाहिँ झन् पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
0: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानव एक दुई वर्षमा फैसला गरिदिएन भने चाहिँ काँग्रेसको मान्यता नै खारेज गर्ने
1: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक गर्ने एउटा महत्व राख्छ नि, नेपाली काँग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एकताको अधिवेशन हुन्छ नि।
0: चौधौं महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने?
1: होइन, सुन्नुहोस् न, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलाउँ भन्ने हो भने त त्यो बाटो थियो नि त।
0: ल ठिक छ, तपाईँको त्यो तर्क भयो, तर
1: बाटोमा त हिँड्नै भएन नि
0: उहाँहरू। अब तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
1: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
0: हो, मैले त्यही भनेको, तपाईँहरूले
1: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त,
0: होइन मिलाउँछौ सहमति गरौँ अब संयन्त्र त
1: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिरहेको छ यसरी दिनौ भनेर
0: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
1: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
0: उनी थिए काँग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्,
2: पार्टीले स्थापना कालदेखि नै राइट टु रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा भने शुरूआती दिनमा हामीले राइट टु रिकललाई धेरै कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन, तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनुपर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। प्रति भन्दै गर्दाखेरि चाहिँ राइट टु रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकेका छ।
5: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
2: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि, हाम्रो ध्येय भनेको यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेश हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
5: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
2: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्, हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बिहनको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्वपूर्ण होला, त्यो चाहिँ महिनाउँ लगाउने दिशामा नभई एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
5: कहिलेसम्म सकिएला त त्यो?
2: आज भर्खर त म संयोजक भएको छु होइन, केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छौँ। हामी
5: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ?
2: हाम्रो पार्टीको एउटा ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन, अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेको छ त्यसकै अधीनमा रहेको डकुमेन्ट भन्छ, पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल फेज डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अपनाउने गरी डकुमेन्ट हामी भन्दछौँ।
0: उनी थिए रासोपा महामन्त्री विपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
3: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एलनिनियो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउसफादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढेको बताएका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ, त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

छोटो जिंदगी को नाम समझना।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। नागरिकलाई संसद र सांसदप्रति र सांसद र संसदलाई नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
1: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, हामीले खबरदारी गर्थ्यौँ, यो ठाउँमा यो छ है, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ। तर सांसद भन्ने चिज के भयो भने, हामी खबरदारी त गर्यौं, तर अब त्यो खबरदारी गरेको चीजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। पहिला चाहिँ हामी चाहिँ मिडिया मार्फत पुर्याउँथ्यौँ लेखेर, अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
0: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न सुन्न चाहिँ सजिलो?
1: प्रश्न गर्न सजिलो, धेरै सजिलो, प्रश्न गर्न धेरै सजिलो, तर चाहिँ यो त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
0: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
1: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने, त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु। उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ। त्यसैले मैले त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। अब एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने, संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने अब रुलिङ पार्टी भइसकेपछि त अब संसद पार्टी भइसके चाहिँ हामीले आफ्नो समय बोल्ने होइन। तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो, अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देखाउनु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
0: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक दबाब छ?
1: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने, सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने, त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
0: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको,
1: कस्तो छ, कस्तो कति तपाईँले, कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने, कुनै साथीहरूले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउनु खोज्नु,
0: कोही कोही साथीहरू फेरि उठेर हिँड्दिने, त्यस्तो खालको पनि सुरु
1: हुन्छ। तपाईँको कस्तो हुन्छ भने, मान्छेको व्यवहार हुन्छ कि, कोही मान्छे कुनै कुरा राख्दाखेरि रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ।
0: भनेको सबै सांसदको भूमिका अहिले सबै
1: ठिक छ, एकदम ठिक छ। अब कस्तो हो भने, अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल, गाडी, सबै चिजको ट्रेन, सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो। अब त्यो सांसदको ब्रेक, त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
0: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
1: एकदम यस्तो हुन्छ, अब तपाईँको दुईटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला, मेरो राज्य, मेरो देश, मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि। संसद भनेको के हो भने, आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन। अब अरू सांसदहरूले पनि त्यही गर्नु होला, किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन।
0: कति घन्टा लाग्छ तयारी गर्न संसद?
1: कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि, अब तपाईँलाई हाँसो लाग्ला होइन, धेरै साथीहरूलाई मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि, हामीले तपाईँको चाहिँ कल्पना नगरेका कुरामा चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो हो होइन. अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो. अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 त पास गरिसक्यौँ. खनिज पास गर्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन. मानव बेचबिखान तथा सर्वसान नियन्त्रण 2064. अब हिजो मात्रै बाल बालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ,
0: त्यो प्रतिनिधि सभाबाट पारित भयो, अब समितिमा जाने.
1: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसपछि के भन्छ अरे
0: संशोधनको
1: लागि चाहिँ गएको छ त्यो. त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो. त्यसैले धेरै तयारी गर्नुपर्छ.
0: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ?
1: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन. अब कस्तो भयो भने अब चाहिँ सांसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी. अब यसमा प्रसङ्ग जोडाउँ एउटाखेरि तपाईँले कुरा उठाउनु, सोकियो सांसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग हो होइन. तर एउटा कुरा चाहिँ के हो भने सांसदले एउटा सांसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले भन्न जान सक्दिनँ भन्न सक्दिनँ. तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि, बिल बनाउने, बिलमाथि छलफल गर्ने, त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन.
0: सोकियो
1: अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने सांसदलाई अलिक सहयोग चाहिँ हुन्छ.
0: तपाईँ अब कानून पढेको पनि, तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकियो भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ अथवा घर परिवारबाट?
1: त्यसमा चाहिँ कानून पढेको भइदिए धेरै राम्रो, भन्दैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन. अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन. अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले, हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला. किनभने तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन 3-4 बिलमा चाहिँ छलफल हुन्छ क्या, विधेयकमा छलफल हुन्छ. अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि, सांसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला? किनभने त्यहाँ संसदमा गएर हसुवा के अरे मनको बडास, मनको के अरे भावभोग के अरे भाव त पोखेर त भएन. त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो. इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है, भारतमा यो छ, यो छ फलाना ठाउँमा यो छ. अब यस्ता कुरा पढ्नको लागि त टाइम त लाग्ने भयो
0: पछिल्लो समयमा.
1: अब बिजनेस कस्तो भइदियो भने कहिलेकाहीँ त तपाईँले सुन्नुहुन्छ नि 9-10 तपाईँको चाहिँ हाउस चल्छ, अनि सांसद 10 फर्किसकेपछि ऊ खाना खान्छ, मान्छे हो नि त, सुत्न पर्यो, भात खान पर्यो होइन, निदाउन पर्यो होला नि त. त्यसै त गाह्रो छ नि त. अब तपाईँको अब तपाईँको अब मानव बेचबिखानको हामी छलफल गऱ्यौँ होइन, मानव बेचबिखान नियन्त्रण 2064 हामी छलफल गऱ्यौँ होइन. अब मानव बेचबिखान एन मानव बेचबिखान के अरे मानव बेचबिखान विरुद्धको एनमा छलफल गरिरहँदा हामी त पुरानो कुरा गर्दा हो नि त. अब तपाईँको सुन्दै हुन्छ नि डिम्ब बेचेको केस आयो है. अब डिम्ब बेचेको केस घटना यो पनि मानव बेचबिखान हो भन्ने त इन्टरनेसनल प्र्याक्टिस भयो, तर हाम्रो बिल त छैन.
0: भनेपछि सांसदले मेहनत चाहिँ धेरै
1: धेरै हद भन्दा मैले भने नि, फेरि पनि रिपिट गर्छु, मैले स्टुडेन्ट लाइफमा यति धेरै अध्ययन चाहिँ गरिनँ.
0: तर अहिले पछिल्लो समयमा प्रविधिले निकै साथ दियो भनेर सांसदहरू खुसी नै हुनुहुन्छ, तपाईँलाई कस्तो कतिको सहयोग कि असहयोग कस्तो?
1: एआईको कुरा गर्नुहुन्छ भने एआई पनि कस्तो छ भने नि, एआई पनि एउटा चाहिँ अब कृत्रिम बौद्धिकता त हो, तर त्यो सबै कुरा राइट भन्छ भन्ने पनि त होइन नि त.
0: अब त्यसो भए अहिलेको अवस्थामा तपाईँको टिप्स के हो, यदि सांसद कसैले एआईको सहारा लिँदै हुनुहुन्छ भने उहाँले के कुरामा चाहिँ ध्यान दिनु भएन भने उहाँ चिप्लिने?
1: एउटा चाहिँ के हो भने एआईले एआई भने कृत्रिम के अरे बनाएको चिज हो, उसले चाहिँ कहिलेकाहीँ के हुन्छ भने रियल फ्याक्ट कुरा चाहिँ रिड गर्न नसकेर अर्को कुरा भनिदिन्छ. जस्तै मैले आफै पनि अनुभव गरेको छु, मानव बेचबिखान ओसार पसार नियन्त्रण ऐन भन्ने जुन छ नि, त्यसलाई टाइप गर्ने भने 3-4 आउँछ के. एउटा चाहिँ तपाईँको नेपाल कानुनको लागि नेपाल कानुन पत्रिका सुप्रिम कोर्टको वेबसाइट आउँछ है, अर्को चाहिँ नेपाल ल कमिसनको आउँछ, अरू चाहिँ पत्र पत्रिकाहरू अरू थुप्रो आउँछ, फेसबुकको पनि आउँछ नि त, त्यसले त सबै सरलक्कैले आउँदैन नि. अनि हामीले चाहिँ के हेर्ने भन्ने त ख्याल गर्नु पर्यो नि त, त्यो चाहिँ हामीले जरुरी छ. त्यसै जस्तै नेपाल ल कमिसन हो भने त नेपाल सरकारको वेबसाइट हो नि त होइन, नेपाल कानुन परिषदको वेबसाइट हो, त्यो चाहिँ के भन्छ अरे त्यो चाहिँ 28 संस्था हो, त्यो चाहिँ 28 हुने भयो होइन, त्यसै चाहिँ सुप्रिम कोर्टको चाहिँ हुने भयो. तर चाहिँ कतिपय कुरा पत्र पत्रिकाहरूका कुरा कुनै हुन्छ, पत्र पत्रिका लेखेका कुरा फेरि सबै कुरा के अरे पत्र पत्रिका लेखेका कुरा पनि सही के अरे गलत हुन्छन् भन्ने होइन, तर अहिलेको जुन जुन मिडियाको वेब छ नि, मेन स्ट्रिम अरू अरू वेब छ नि त, किन गलत व्याख्या पनि गरिदिए हुन्छ नि त, गलत व्याख्या गरिदिएर राखिदिएको गुगलमा पनि त आउँछ नि त, त्यो चाहिँ चिन्न सक्नुपर्छ भन्ने।
0: अनि जनतासँगको सम्बन्ध सुमधुर राम्रै छ कि अथवा
1: एकदम गजब छ अहिले होइन?
0: तपाईँलाई सम्झनु पर्यो, भेट्नु पर्यो, कुरा गर्नु पर्यो भने के गर्छ?
1: अब यस्तो छ, अब भेट्ने प्रविधि छ। पहिला चाहिँ अब फिल्डमा म चाहिँ कस्तो छ भने संसद चाहिँ स्थगित हुने बित्तिकै म चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा कुदि नै हाल्छु।
0: पाँच दिनको लागि स्थगित भएको छ तपाईँ?
1: अब यो यसपटक जान सकिँदैन यो पाँच दिन होइन, किन ढाट्नु, किन जान सकिँदैन भने तपाईँको धेरै चाहिँ बिलहरू छ होइन, त्यो हेर्न पर्यो, पढ्न पर्यो, विज्ञहरूसँग सोध्न पर्यो, अब त्यो गर्नुपर्छ। नत्र म त्यहाँ गयो भने म घर कहिले पनि बस्दिनँ होइन। अब त्यो तपाईँले अघि पनि भन्नु, मेरो फिल्ड के भयो भने पत्रकारिता ब्याकग्राउन्ड भएको कारणले पत्रकार चाहिँ घरमा कहिले पनि बस्दैन। ऊ घरमा बस्यो भने त्यो चाहिँ के भन्छ अरे थुनिएको महसुस गर्छ। त्यसैले मेरो बानी के भयो भने घरमा चाहिँ सुत्ने खाने अनि एकछिन मान्छे भेट्ने अनि फिल्डमा कुदिहाल्यो। त्यसरी चाहिँ मेरो भेट्ने क्रम चाहिँ एकदम मेरो तीव्र छ।
0: त्यो भेट बाहेक अप्रत्यक्ष रूपमा फोन गर्नु पर्यो भने त्यस्तो पनि तपाईँलाई सजिलो छ?
1: अब यो फोनको कुरा गर्नुभयो होइन, अब तपाईँको अब यो रेडियो यो टेलिभिजन तपाईँको सञ्चार माध्यमबाट चाहिँ के भनौँ होइन, अहिले त अब तपाईँको चाहिँ तपाईँलाई म एउटा दुई तिनवटा घटना सुनाउँछु, तपाईँ अजीब पर्नुहुन्छ। तपाईँ कस्तो हुने रहेछ भने नि, मलाई चाहिँ एकजना मान्छेले अस्ति फोन गर्नुभयो, पाँचौं महिनापछि फोन गर्नुभयो। उहाँले मलाई फोन गर्नुभयो, फोन गरिसकेपछि मलाई के भन्नुभयो भने, ओहो तपाईँको फोन त त्यही रहेछ, तपाईँको फोन पनि उठ्यो। मलाई त के लागेको थियो भने तपाईँ चुनाव जितिसकेपछि तपाईँले फोन नम्बर पनि चेन्ज गर्नुभएको होला, तपाईँको फोन चेन्ज नभए पनि तपाईँको फोन उठ्दैन होला भन्ने चाहिँ थियो। भने तपाईँको भनेको त अब पहिलाका विगतका चाहिँ डिफरेन्स के अरे लिडर र चाहिँ पिपुल बीचको डिफरेन्स कति थियो भने यही कुराले थाहा पाइन्छ कि। अब भाइबरमा फोन आउँछ होइन, तपाईँको त्यो के भन्छ अरे त्यो के अरे वाट्सएपमा चेन्ज, फेसबुक म्यासेन्जरमा फोन आउँछ होइन, मोबाइलमा फोन आउँछ, फोन यति धेरै आउँछ, त्यो सकेसम्म उठाइन्छ होइन, सकेसम्म कलब्याक पनि गरिन्छ। यति गर्दा पनि यति धेरै सञ्चार माध्यम यति धेरै माध्यमबाट रेस्पोन्स गरिरहँदा पनि धेरैको गुनासो के आउँछ भने हाम्रो सांसदले फोन उठाएन चाहिँ हो। त्यसैले चाहिँ अब सञ्चार माध्यम यो चाहिँ यो अहिले चाहिँ यो के भन्छ अरे यो अहिलेको 21 औं शताब्दीमा सम्पर्क गर्न चाहिँ सजिलो छ होइन, तर अब एकदम सजिलो छ, भौतिक रूपमै उपस्थित हुनुपर्छ भन्ने त छैन, तर मान्छे भौतिक उपस्थिति नै खोज्दो रहेछ, यो चाहिँ सत्य कुरा हो।
0: कहिलेकाहीँ जनताहरू रिसाउलान् कि भन्ने डर चाहिँ कतिको हुन्छ मानिस?
1: सबैभन्दा डरै त्यही त हो नि, यो मान्ने भने किनभने उहाँहरूले अमूल्य भोट दिएर जिताइसकेपछि फलानु मान्छे नरिसाइदियो भने भन्ने त डर हो, सबैभन्दा डरै त्यही हो कि। मसँग एउटा लिडरसँग यदि त्यो डर छ भने त्यो कुशल लिडर हो भन्ने पनि लाग्छ मलाई।
0: अनि अहिले हासाले तपाईँले बर्दियाको बाँसघटीबाट एकजना व्यक्ति विदेशमा गएको अलपत्र परेको र तपाईँले संसदमा आवाज उठाएका कारण सरकारको अग्रसरतामा चाहिँ उद्धार भयो होइन?
1: हो, त्यो चाहिँ के हो भने त्यो बाँसगढी नगरपालिका वार्ड नम्बर 2 अमुइया गाउँको हुनुहुन्छ, उहाँ होम बहादुर नेपाली हुनुहुन्छ, उहाँ चाहिँ दुबई जानुभयो, दुबई गइसकेपछि उहाँ ठगिनुभयो, उहाँको नामबाट ब्याङ्क एकाउन्ट ब्याङ्कबाट लोन लियो र लोन लिने मान्छे भागिदिएपछि उहाँ जेलमा जानुभयो होइन। जेल गइसकेपछि मैले चाहिँ पार्लियामेन्टमा कुरा उठाएँ, पार्लियामेन्ट कुरा उठाएपछि नेपाल सरकारलाई चाहिँ उहाँको उद्धार गर्यो। अब तपाईँलाई एउटा चाहिँ अब यो तपाईँको रिपोर्टर यदि बाँके बर्दियामा हुनुहुन्छ भने म तपाईँलाई यो निवेदन गर्छु, त्यो घटना सार्वजनिक भइसकेपछि मलाई अहिले कम्तीमा 30-40 जना बर्दियाका मान्छे मात्रै विदेशमा चाहिँ कोही जेल गएको, कोही इल्लिगल भिसामा गएर चाहिँ दुःख पाएको, यहाँसम्म कि कम्बोडियामा पनि 5 जना मान्छे चाहिँ हराइरहेको भन्ने चाहिँ हिजो चाहिँ एसएमएस आयो। यति धेरै मान्छे विदेशमा कम्बोडिया जस्तो ठाउँहरू चाहिँ कम्बोडियामा पनि 5 जना कि 7 जनाको लिस्ट चाहिँ जेलमा हुनुहुन्छ भनेर एजन पर्व। यति धेरै मान्छे चाहिँ यो त्यो घटना प्रकाश के अरे सार्वजनिक भएपछि यति धेरै मान्छे चाहिँ विदेशमा चाहिँ जेलमा रहेको खबर आइरहेछ कि, त्यो चाहिँ तपाईँहरूले पनि यो के अरे चाहिँ अब सञ्चार माध्यमबाट उठाउनु पर्यो भन्ने मलाई लाग्छ। म तपाईँलाई सहयोग गर्नुपर्छ भने त्यो के भन्छ अरे मलाई आएका एसएमएसहरू म तपाईँको रिपोर्टरलाई म तपाईँलाई उपलब्ध गराइदिन सक्छु।
0: अनि यो चाहिँ कस्तो कसरी रहेछ त, एउटा सांसदले कसरी उद्धार गर्नको लागि सहयोग गर्दो रहेछ?
1: कस्तो छ भने यो कसरी हो भने
0: तपाईँले कहाँ कसैलाई भन्नुहुन्छ कि अथवा आफै लाग्ने
1: होइन? यस्तो छ, सफ्टवेयर छ है, त्यो एउटा सफ्टवेयर वेब के अरे एप्स छ, तपाईँको वैदेशिक रोजगार विभागको एउटा वेबसाइट छ होइन, उहाँहरूले आफै पनि गर्न सक्नुहुन्छ त्यो। त्यहाँ चाहिँ तपाईँको म त्यहाँ यो काम लाग्ने कुरा पनि हो, वैदेशिक रोजगार विभागमा गएको उसमा चाहिँ के अरे गुगलमा गएर खोज्नुभयो भने मान्छे हराएको, बेपत्ता भएको, मृत्यु भएको एउटा अप्सन आउँछ। त्यहाँ चाहिँ पासपोर्ट सबै कुरा दिनुभयो भने चाहिँ उसले चाहिँ यसको अवस्था यो हो है भनेर बताउँछ। अनि त्यसपछि हाम्रो चाहिँ त्यहाँ चाहिँ दूतावास मार्फत त्यहाँ चाहिँ सम्पर्क हुने गर्ने चाहिँ हुन्छ। अहिले चाहिँ त्यो भयो र अहिले चाहिँ के हो भने हाम्रो चाहिँ अहिले चाहिँ एउटा टास्क फोर्स बनाएको छ कि, अहिले सरकारले टास्क फोर्स बनाएको कारणले टास्क फोर्सले काम गर्दा नै छिटो उद्धार चाहिँ भयो। हिजो मात्रै एकजना चाहिँ के अरे सायद मलाई लाग्छ धादिङको केसमा 6 महिनादेखि तपाईँको चाहिँ के अरे लास विदेशमा रहेको चाहिँ सायद हिजो आज कहिले आयो होइन, त्यो फेसबुकमा देखिरहेको थियो नि त, आशिका मान्ने आशिकाजीले उठाउनु भएको थियो नि त हो। त्यसैले चाहिँ हामीले प्रेसर गर्ने हो, बोल्ने हो, जबसम्म सरकारले सुन्दैन नि तबसम्म उठिरहने हो, बोल्ने हो, प्रेसर गर्ने हो, त्यसो त हुन्छ नि त।
0: अनि सांसदहरूले मुख्य त कानून बनाउने काम हो होइन, तर अब चुनावको बेलामा पुल बाटो बगैँचाको कुरा गरिएन भने भोट दिन्छन् कि दिनन् फेरि अर्को बहसको विषय होला।
1: यही छ
0: अब अहिले तपाईँहरूले पछिल्लो पटक हेर्ने हो भने अब सांसदहरूले उद्धारको लागि जुन खालको तपाईँहरूले आवाज उठाइराख्नु भएको छ र तपाईँले एउटा घटनामा सफलता प्राप्त गरेपछि 30-35 जनाले हामीलाई पनि ल्याइदिनुहोस् फिर्ता गरिदिनुहोस् भनिरहेको छ होइन। आशिका तामाङ मानेज्यूले त परराष्ट्र मन्त्रीज्यूलाई फेरि त्यो दोहोरो प्रश्न गर्न नपाएको झोकमा चाहिँ झोला बोकेर हिँड्नु भयो होइन। अब सांसदले खास कुरा उठाइदिने मात्रै हो कि अथवा एउटै विषयलाई त्यो निष्कर्ष नपुग्दासम्म तपाईँ उता गर्दाखेरि यता विधेयक बनाउने काममा फेरि कसले गरिदिने हो, कति चाहिँ गर्ने हो, कति गर्ने होइन?
1: दुइटै कुरा गर्न पर्यो। हाम्रो चाहिँ शून्य समय हुन्छ नि, शून्य समयमा हामीले आफ्नो जिल्लाको समस्या बोल्ने हो कि, त्यो बोल्दाखेरि यदि कानून छैन भने त्यो कानून बनाएर पनि त्यसलाई इम्प्लिमेन्ट गर्न पर्यो भन्ने चाहिँ हो कि। तपाईँको हामीले शून्य समय विशेष समय भनेको आफ्नो जिल्लाका लागि अनि कुनै मुद्दाका लागि बोल्ने हो होइन, अरू विधेयक त चाहिँ हामीले बनाउने नै गर्ने कुरा हो नि। तपाईँले अघि कुरा जो गर्नु भने विकासको कुरामा चाहिँ सांसदहरू जोडिने कि नजोड्ने भन्ने कुरा हो नि त होइन। सबैभन्दा कुरा के भने कानून बनाउने हो, तर हाम्रो चलन के भइदियो भने सांसद भइसकेपछि यसले चाहिँ के अरे गाउँमा भएको माटो के अरे सडक चाहिँ खाल्लो छ भने त्यसलाई माटो पनि पुर्ने हो, नागरिकता पनि बनाइदिने हो, मालपोत बुझ्न सजिलो भने मालपोत पनि बुझाउन सहयोग गरिदिने हो, नागरिकता पनि बनाइदिने बुझाइ चाहिँ छ। तर बिस्तारै यो कम हुँदै गएको छ।
0: तपाईँको चाहिँ कतिको आउँछ विकास निर्माण पानी
1: धेरै धेरै तपाईँ गाउँमा जानुभयो भने तपाईँको एउटै कुरा के हुन्छ अहिले म चाहिँ तपाईँको मेरो फेसबुक के अरे सामाजिक सञ्जाल हेर्नुभयो भने तपाईँको वाट्सएप र मेसेन्जर हेर्नुभयो भने पानी पर्ने बित्तिकै 10 ठाउँबाट मलाई चाहिँ सडकका फोटो आउँछ। मेरो गाउँको बाटो यस्तो भयो, मेरो ठाउँको चाहिँ बाटो चाहिँ हिँड्न नसक्ने भयो भनेर चाहिँ आउँछ।
0: तपाईँ के गर्नुहुन्छ त्यसपछि?
1: त्यसपछि चाहिँ के गर्ने भने हामी चाहिँ हुन्छ अब बिस्तारै हुन्छ अब गाउँपालिका प्रदेशसँग पनि सम्पर्क गर्नुहोस् भन्ने हामी भन्छौँ। तर सदरमा चाहिँ हामी बोलेका त छैनौँ होइन, तर यो बोलेका म चाहिँ यो चाहिँ खाल्डो परेको ठाउँमा चाहिँ के भन्छ अरे पटान गरिदिनु पर्यो सरकार भने बोल्न त्यो सुहाउन पनि सुहाउँदिन।
0: पोर दिनु पर्यो भने
1: भएन, तर चाहिँ प्रदेश र चाहिँ तपाईँको स्थानीय सरकारलाई हामी कल गरेर सकेसम्म गरिदिनु चाहिँ समन्वय चाहिँ हामी गर्छौँ। तर एउटा कुरा चाहिँ कस्तो हो भने नि, जस्तै तपाईँको हेटौडाको हिजो घटना सुन्नुभयो भने 4 जना बच्चा स्कुलबाट पढ्दै गएर आएको एउटा खोलोबाट खोलामा चाहिँ बगे नि, त्यो संसदसँग जोडिएको प्रश्न हो। किनभने त्यो किन बग्यो भन्दाखेरि त्यसपछि पुल चाहिन्छ नि त, पुल चाहिनका लागि पालिकासँग बनाउने बजेट नहुन सक्ला, प्रदेशसँग बजेट नहुन सक्ला, त्यति बजेटले पुल बन्न नसक्ला। तर संघीय सांसदले चाह्यो भने उनको 3 करोड 10 करोड भयो भने त बन्छ नि त।
0: तपाईँले कतिवटा पठाउनु भयो अहिले तपाईँ संघीय सांसद भएपछि
1: पुलको कुरा?
0: पुल बाटो
1: मैले त धेरै हालेको थिएँ हेर्नु चाहिँ धेरै हालेको थिएँ। अहिले चाहिँ तपाईँको मलाई सबैभन्दा एक नम्बर मलाई चाहिँ के थियो भने बर्दिया, तपाईँ आफै पनि बर्दिया बाँकीको भूगोल तपाईँले थाहा भएको अरे, मैले एक नम्बरमा हालेको के थियो भने बबई पुल, त्यो बाह्रबरिया नगरपालिका र के अरे चाहिँ गुलरिया नगरपालिका जोड्ने पुल जो पप्पू कन्स्ट्रक्सन्सले बनाएको थियो, अहिले 8 गते टेन्डर भइसक्यो। कस कसले टेन्डर हाल्नु भएको छ 8 गते त्यो टेन्डर चाहिँ ओपन हुन्छ, कसले पाउँछ त्यो चाहिँ होइन,
0: त्यो तपाईँकै देन हो
1: एकदम 100%।
0: दोस्रो
1: चाहिँ हाम्रो चाहिँ एउटा तपाईँको बाँसगढी नगरपालिका वार्ड नम्बर 3 अछरिया खोलाको पुल, त्यो कस्तो छ भने मान खोला र अछरिया खोलाले घेरिएर त्यो टापु हो, त्यहाँ एउटा घट्टेकुलो पुल छ होइन। तपाईँको कतरनिया बारबर्दिया नगरपालिका वार्ड नम्बर नौको एउटा फचका सरी के अरे बोकलभार र खल्ला कतरनिया जोड्ने पुल है, अर्को चाहिँ मेरै पालिकाको वार्ड नम्बर एकको चाहिँ वार्ड नम्बर एक र बाँकीको सैनिक जोड्ने पुल मानखोलामा यिनी धेरैहरू परेका छन्, धेरै पुल छन्।
0: त्यो बाङ्गो पुललाई सिधा बनाउने बारेमा चाहिँ आवाज किन उठाउनु न तपाईँ?
1: त्यो बाङ्गो पुललाई त्यो नबन्ने भयो,
0: सरकारको अर्मौ त गयो नि त अनि
1: अब गयो, कानुन थिएन
0: त्यति भनेर छुट मिल्ने पाउने हो हामीले,
1: त्यो हामीले अहिलेसम्म छुट पाउँछ।